0: रेडियोधारी समय संकेत
1: अहिले बिहानको 6 बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
2: यहाँ खबर सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
3: खबर.com CIN को फेसबुक तथा यूट्यूब चैनल पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 14 गते बिहीबार मे 28 तारीख सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको द्वादशी तिथि आज बकर ईद ईद उल अधा।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालो पत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून बनाउने तयारी।
4: 23 भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। ओली लेखक र गुणमाथि फौजदारी कसूरमा कार्यवाही सिफारिश, नयाँ प्रतिनिधि सभा हलबाट बजेट भाषण नहुने।
3: निजी अस्पतालमा स्वास्थ्य बीमा स्थगित, 7 जिल्लामा फैलियो दादुरा, इजरायलमा 3000 भन्दा बढ़ी नेपाली श्रमिकको माग।
4: इजरायली सेनाद्वारा दक्षिण लेबनानमा ठूलो क्षेत्र खाली गराउन युद्ध क्षेत्रको घोषणा, आक्रमणमा हमासका नयाँ सैन्य कमाण्डरको मृत्यु, इरानमा पक्राउ परेका जहाजका चालक दलका 10 भारतीय रिहा।
3: र विश्व एसियन क्रिकेट छनौटमा चीन नेपालसँग 20 रनले पराजित, काढा च्याम्पियनशीपमा आज नेपाल अनि इरान खेल्दै। अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीपमा नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा राष्ट्रिय मानव अधिकार आयोगको अध्ययन प्रतिवेदनको प्रसंग।
4: राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जेएनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ। मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आधिकारिक कार्यमा आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ। आयोगले हिजो नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ। आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, संचार मन्त्री, सुरक्षा निकाय प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ। 24 भदौको घटनामा जोड़िएका रासुपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ। टीओबी सहित दुई समूहलाई पनि अनुसन्धानका लागि कार्यवाही गर्न सिफारिश गरिएको छ। टीओबीको उसका हातले 23 भदौको आन्दोलन हिंसात्मक भएको आएको निष्कर्ष छ। 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आएको ठहर छ। उहाँहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ। यसै गरी गौरी बहादुर कार्कको नेतृत्वको जाँचबुज आयोगले उहाँहरूलाई ज्यान मार्ने कसूरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो। आयोगले कानूनी प्रावधानमा सिफारिश गरेको छ जसमा बढ़ीमा 6 महिना कैद वा 3,00,000 जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न भनेको छ। ती मुद्दा हेर्न अलग्गै विशेष अदालत गठन गर्न पनि भनिएको छ। गम्भीर प्रकारका मानव अधिकार उल्लंघन बाहेक अन्यका हकमा सम्बन्धित पीड़ित तथा अदालतको अनुमतिले सार्वजनिक रूपमा क्षमा माग्ने, उचित क्षतिपूर्ति दिने र मानव अधिकार उल्लंघनलाई सजाय योग्य क्षमा दिन मिल्ने व्यवस्था गर्न भनिएको छ। मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएको भन्दै आयोगले नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई पनि संविधानको धारा 249 उपधारा 2 ग बमोजिम कार्यवाहीका लागि सिफारिश गरिएको छ। उहाँहरूलाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न पनि आयोगले सरकारलाई सिफारिश गरेको हो। गोली चलाउने सुरक्षाकर्मीका विषयमा सूक्ष्म अनुसन्धान गरी कार्यवाही गर्न पनि भनिएको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक नारायण दत्त पौडेललाई, प्रहरी नायब महानिरीक्षक ओम राणा, वरिष्ठ प्रहरी उपरी उपाधीक्षक विश्व अधिकारी सशस्त्र प्रहरी उपाधीक्षक जीवन केसी राष्ट्रीय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाललाई संविधानको धारा 249(2) को न बमोजिम प्रक्रिया पुराई विभागीय कार्यवाही गर्न पनि आयोगले सिफारिश गरेको छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ भनी सीआईएमसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
6: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाइ छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छ भन्दा सरकारले यो सिफारिस कार्यान्वयन गर्छ।
4: यसैबीच प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएमसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारी,
7: कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन, अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन्, प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको मौजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ, त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानव अधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो।
8: पटक पटक म्याप थपिए पनि संघीय संसद भवन निर्माणको काम पूरा हुन नसकेपछि यसपटक पनि प्रतिनिधि सभाको आफ्नै हलमा बजेट भाषण नहुने निश्चित देखिएको छ। सिंहदरबार स्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको नयाँ हलबाट बजेट प्रस्तुत गर्ने तयारी थियो, तर निर्माण कार्य समयमै नसकिँदा योजना अधूरै बनेको छ। प्राविधिक तथा संरचनागत काम बाँकी रहेपछि अब आगामी बजेट भाषण निर्माणाधीन भवनकै बहुउद्देश्यीय हलबाट हुने गरी तयारी थालिएको। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अहिलेको बैठक कक्षमै 15 जेठको अपराह चार बजे दुवै सभाको संयुक्त बैठक बस्ने र त्यसअघि 3:45 उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइसक्नु भएको छ। संसद सचिवालयले केही दिन अघि प्रतिनिधि सभाको हलबाट बजेट भाषणको तयारी भइरहेको जानकारी दिएको थियो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार निर्माणाधीन प्रतिनिधि सभा हलमा अडियो भिडियो सिस्टम एमसीआर जडान तथा अन्य प्राविधिक व्यवस्था समयमै पूरा हुने सुनिश्चित नभएकाले जोखिम लिन नसकिएको हो। शहरी विकास तथा भवन निर्माण विभागले भने हल सञ्चालन गर्न सकिने अवस्थामा रहेको दावी गरिरहेको छ। विभागका प्रवक्ता रोशन श्रेष्ठका अनुसार केही कन्फरेन्सिङ उपकरण सिंगापुरबाट नआए पनि वैकल्पिक व्यवस्था मार्फत हल सञ्चालनको तयारी गरिएको थियो, काम चलाउने गरी वैकल्पिक व्यवस्था गरिएको थियो, हल चल्ने अवस्थामै थियो। उहाँले भन्नुभयो, बहुउद्देश्यीय हलबाट बजेट आउने निर्णय भएको हुँदा समाचार मार्फत मात्रै थाहा पाएको पनि उहाँले बताउनु भएको छ। यसैबीच सुर्तीजन्य पदार्थमा कर बढ़ाउन सरकारमाथि चौतर्फी दबाव पनि बढ़ेको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सत्तापक्षका सांसद सुर्तीजन्य पदार्थ नियन्त्रण क्षेत्रमा काम गर्दै आइरहेको विज्ञ लगायत संघ संस्थाले कर वृद्धि गर्न माग गरेका हुन्। सुर्तीजन्य पदार्थको सेवनबाट नसर्ने रोग भयावह भएको भन्दै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन्द सहित 30 जना सांसदले अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। लिखित र हस्ताक्षर सहितको निवेदन बुझाउँदै सांसदहरूले स्फूर्तिजन्य र मदिराजन्य वस्तुमा कर बढ़ाउन आग्रह गरेका हुन्। स्फूर्तिजन्य पदार्थ नियन्त्रण र रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको एक्सन नेपाल नामक संस्थाले पनि स्फूर्तिजन्य पदार्थको कर वृद्धि गर्न माग गरेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेक सबै स्वास्थ्य बीमा स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले बढ़दो वित्तीय संकटलाई कारण देखाउँदै यही जेठ 16 गतेदेखि निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा स्थगित गरिएको निर्णय गरेको बताएको हो। बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बोर्डको जेठ 11 गते बसेको बैठकको निर्णय अनुसार अर्को अवस्था व्यवस्था नभएसम्म स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य बीमामा आबद्ध निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा मात्रै सञ्चालन हुने बताउनुभयो। बोर्डको निर्णयपछि निजी अस्पताल तथा मेडिकल कलेजहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकलाई प्रदान गरिने उपचार सेवा सम्बन्धी खर्च तथा सुविधा थैली परिमार्जन गरेको छ। बोर्डको जेठ 11 गते बसेको बैठकले सुविधा थैली तेस्रो संशोधन गरेको हो। उक्त दर रेट यही जेठ 16 गतेदेखि लागू हुने जनाइएको छ।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वन्यजन्तुले दुःख दिन थालेपछि चुरे क्षेत्रका बस्ती खाली हुँदै
10: खेतीपाती हुन्छन्
8: सात जिल्लामा फैलियो दादुरा। इजरायलमा 3,000 भन्दा बढ़ी नेपाली श्रमिकको माग। 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घरमा 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रोन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाई अहिले सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबर सुनिरहनु भएको छ। CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको कान्तिपुरको भित्र पृष्ठमा 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा शीर्षकमा खबर छ। यसलाई सजना बराले लेख्नु भएको छ। सार्वजनिक संस्थानमा सरकारको लगानी 13% बढ़े पनि लाभांश पनि 5% घटेको देखिन्छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सरकारले संस्थानहरूमा गरेको शेयर र ऋण लगानी 13.4% बढ़ेर 7,98,56,00,00,00 रूपियाँ पुगेको छ। प्राप्त लाभांश भने 5.2% खुम्चेर 8,37,76,00,00,00 सीमित भएको छ। कुल 45 संस्थान मध्ये 16 घाटामा संचालन भइरहेकाले यस्तो अवस्था देखिएको सर्वेक्षणले अंगाएको हो। त्यस्तै एक वर्षमा थपियो 1,300 किलोमिटर कालो पत्र सड़क शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। नयाँ सड़क आयोजना निर्माण शुरू भएको 1.5 दशक बित्दा यो आयोजना अन्तर्गत 34 किलोमिटर मात्र कालो पत्र सड़क निर्माण गरिएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्गले जोड़ने 10 शहर छानेर यसको निर्माण शुरू गरिएको थियो। अहिले शहरको संख्या बढ़ाएर
4: 54 पुर्याइएको छ। उक्त आयोजनाले बजेट अभावमा गति लिन सकेको छैन। हिजो सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार फागुन 2082 नयाँ शहर आयोजना अन्तर्गत 51 किलोमिटर सड़क ढलान गरिएको छ। त्यस्तै 176 किलोमिटर ढल र नाला निर्माण गरिएको छ। शुरूमा 10 शहर बनाउन 20 वर्षमा 3.5 खर्ब लाग्ने सरकारको अनुमान थियो। त्यस्तै शहर केन्द्रित बन्यो डिजिटल सेवा प्रवाह शीर्षकमा अर्को खबर प्रकाशित छ भने विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ निर्वाचन कानूनको तयारी शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानून निर्माण प्रक्रिया पुनः अघि बढ़ाएको छ। निर्वाचन सम्बन्धी विभिन्न 7 कानूनलाई एकीकृत गरेर एउटै कानून बनाउने आयोगको प्रस्तावले लामो समयदेखि मूर्त रूप लिन सकिरहेको छैन। आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मसुदा तयार गरेर 18 असार 2080 सरकारलाई बुझाएको थियो। तर सरकारले त्यसलाई संसदमा पेश गर्न नपाउँदै 27 भदौ 2082 संसद विघटन भयो। आयोगले 21 फागुनको निर्वाचनपछि बनेको नयाँ सरकारलाई विधेयकको मसुदा पुनः पठाउने तयारी गरेको छ। त्यस्तै 7 जिल्लामा फैलियो दादुरा, खोप लगाउने छैन तयारी शीर्षकमा अर्जुन पौडेलले खबर लेख्नु भएको छ। बंगलादेशमा दादुराबाट 500 बढ़ी बालबालिकाको मृत्यु र 20,000 बढ़ी संक्रमित भएका छन्। व्यवस्था गरिए त्यहाँको जस्तै अवस्था आउन सक्ने खोप विज्ञहरूले चेतावनी समेत दिएका छन्।
10: गोर्खापत्र दैनिकमा सगरमाथामा बढ़दो मानवचाप प्रति चिन्ता शीर्षकमा यो खबर मेनराज भण्डारीले लेख्नु भएको छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर, आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षण बारे चिन्ता व्यक्त गरेका हुन्। अर्को खबर भित्री पन्नामा रहेको छ, छापिएको छ कि पछिल्लो समयमा संविधान संशोधन कार्यदललाई महिला अधिकार कर्मीहरूले सुझाव दिएका छन्। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाहरूले संविधान संशोधन गर्दा सरकारले लैंगिक तथा अल्पसंख्यक समुदायका सवालमा जनता र अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको पूर्ण प्रतिबद्धता एवं वर्तमान परिवेशलाई विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। इजरायलमा 3,000 बढ़ी नेपाली श्रमिकको माग भएको बारेमा अर्को खबर छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्र केयर गिभरमा सहायक श्रमिकका रूपमा काममा जानका लागि 2,300 नेपाली श्रमिक माग गरिएको छ। नेपाल र इजरायल सरकार बीच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयर गिभरमा सहायक श्रमिकका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकहरूका लागि आवेदन माग गरिएको छ। रोजगार सेवा केन्द्रलाई रोजगार सिप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरणको प्रक्रिया शुरू भएको बारेमा अर्को खबर छ भने 16 क्विन्टल तरबुजाको बिउ बरामद भएको बारेमा बर्दियाबाट लेखिएको खबर छापिएको छ। पर्यटन आगमन र बसाईमा सुधार, खर्च घट्यो शीर्षकमा दिपेन्द्र थापाले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको खबर छ। काठमाडौँ नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र बसाई अवधिमा सुधार आए पनि उनीहरूले गर्ने दैनिक खर्च घट्दो लेखिएको छ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार सन् 2025 पर्यटकको बसाई अवधि 16.34 दिन पुगेको छ। यो अहिलेसम्मकै उच्च हो, तर उनीहरूको प्रतिदिन औसत खर्च 33.08 अमेरिकी डलरमा झरेको खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थतन्त्रको चित्र, कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1,513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70 करोड़ रूपियाँ, सार्वजनिक ऋण 28,78,30 करोड़ रूपियाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित छ, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% बढ़ेको छ, कुल निक्षेप 77,45,88 करोड़ रूपियाँ पुगेको उल्लेख गरिएको छ। सबैजसो पत्र पत्रिकाहरूमा आज बकर ईद बारेको खबर छापिएको छ। देशभरका इस्लाम धर्मावलम्बीले आज बकर ईद ईद उल अजहा मनाउँदैछन्। गृह मन्त्रालयले बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्रेले जानकारी दिनुभयो। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मद दिन अलीका अनुसार बकर ईद मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक एवं त्याग र बलिदानको प्रतीकको रूपमा पनि मनाउने गरिन्छ। नयाँ पत्रिका दैनिकमा डेरा खोज्दा दलितलाई ढोका बन्द शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ। प्रत्येक दिन ठिक अपराह्न 3 बजे माइती घर मण्डलामा उपस्थित हुनु, न्यायको माग बोकेको प्लेकार्ड लिएर धरना बस्नु र साँझ 5 बजे डेरा फर्किनु कैलालीको घोडागोरी नगरपालिका 4 जनकपुरका दीपा नेपालीको पछिल्लो दैनिकी हो। 6 वैशाखदेखि निरन्तर चलिरहेको उहाँको धरना कुनै राजनैतिक उद्देश्य प्राप्तिका लागि होइन, दात्री निकाय रिझाउन पनि होइन, शहरमा डेरा खोज्दा खेप्नु पर्ने जातीय विभेद विरूद्धको हो र यस्तो विभेदको भुक्तभोगी उहाँ आफै पनि रहनु भएको बारेमा खबरमा उल्लेख छ। स्थानीय तहका काम र खर्चमा खोटै खोट शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ। नियम विपरीत सल्लाहकार नियुक्त, विदेश भ्रमणमा जाँदा संघ सरकारसँग स्वीकृति नलिएको पनि उल्लेख गरिएको छ। महान्यायाधिवक्ता माथहत रहने व्यवस्था हटाउन माग शीर्षकमा मुख्य न्यायाधिवक्ताको 7 राष्ट्रिय सम्मेलनको बारेमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमती प्रदेश सरकारले स्वरोजगारमूलक व्यवसायका लागि 2% ब्याज दरमा ऋण दिने भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बुधबार भक्तपुरको गट्ठाघरमा ग्रान्ट गट्ठाघरमा एउटा कार्यक्रमको उद्घाटन गर्दै युवालाई सिपमूलक तालिम दिने र स्वरोजगारमूलक व्यवसायका लागि सस्तो ब्याजमा पूँजी उपलब्ध गराउने पनि प्रतिबद्धता जनाउनु भएको छ।
4: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिण लेबनानको ठूलो क्षेत्रमा नयाँ खाली गराउन युद्ध क्षेत्र घोषणा गरेको छ। हिजबुल्ला विरूद्ध थप सैनिक आक्रमण गर्ने तयारी स्वरूप यस्तो निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इजरायल डिफेन्स फोर्सले स्थानीय बासिन्दालाई सीमा क्षेत्रबाट करिब 40 किलोमिटर उत्तरतर्फ पर्ने जहानी नदी भन्दा माथिल्लो क्षेत्रमा जान समेत आग्रह गरेको छ। हिजबुल्लाले पटक पटक युद्ध विराम उल्लंघन गरेको आरोप लगाउँदै अत्यधिक बल प्रयोग गरिने इजरायली चेतावनी समेत रहेको छ। सो निर्देशनले लेबनानको करिब 14% भूभागलाई असर गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच इरानमा पक्राउ परेका कच्चा तेल बोक्ने जहाजका चालक दलका 10 भारतीय सदस्य रिहा भएका छन्। जुलाई 2025 पक्राउ परेका उनीहरूलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको भारतीय सरकारले जनाएको छ। भारतको समुद्र यातायात महानिर्देशकका निर्देशनालयका अनुसार एभिए हार्बर फिनिक्स जहाजका चालक दलका 30 सदस्यहरू जुलाई 2025 जाक्स बन्दरगाह नजिकैबाट पक्राउ परेका थिए र इजरायलले पालेस्टाइनी लडाकू संगठन हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदिह मारिएको दावी गरिएको छ। यसअघि 15 मेमा इजरायली हवाई आक्रमणमा हमासका पूर्व कमाण्डर हिजियर अल दिन अल हदाद मारिएको र अहिले त्यसपछि नयाँ कमाण्डर नियुक्त भएको बताइएको छ। स्थानीय चिकित्सक र प्रत्यक्षदर्शीका अनुसार मंगलबार गाजा शहरको व्यस्त बजार क्षेत्रमा भएको भीषण आक्रमणमा कम्तीमा 3 पालिस्तानीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
10: साझा खबरमा अब खेल खबर। नेपाल लिकाबा महिला भलिबल च्याम्पियनशीपको फाइनल प्रवेशका लागि बिहिबार आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। राष्ट्रिय खेलकुद परिषदमा इरान समूह बीबाट पराजित रहँदै सेमी फाइनलमा प्रवेश गरेको हो। पहिलो खेलमा भारतसँग 3-2 पराजित नेपालले त्यसपछि उत्कृष्ट प्रदर्शन गरी किर्गिस्तान र मालदिव्सलाई सोझो सेटमा निराश बनाएको थियो। कप्तान निरुता ठगुन्ना सँगै मीना सुनार, कामना विष्ट, सलिना श्रेष्ठ, उषा भण्डारी, सुमित्रा रेग्मी, प्रगति नाथ, सुनिता खत्रीले 3 खेलमा शानदार प्रदर्शन गर्नुभएको थियो। फाइनल प्रवेश गर्न नेपाल र इरान भिड्न लागेका छन्। 12 नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशीप अन्तर्गत पुरूषतर्फ नेपालका सद्भाव आचार्य, भारतका निखिल पाण्डे र श्रीलंका के दानुशान 3-69 स्कोरका साथ संयुक्त रूपमा शीर्ष स्थानमा रहनुभएको छ। उहाँहरूले नेपालका बलराम पौडेललाई 2 स्ट्रोकले पछि पार्नुभयो। बलराम 1-71 सहित 4 स्थान रहनु भएको छ। र नेपालले एसियन खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई 19 रनले पराजित गरेको छ। मलेसियाको क्वालालम्पुरमा हिजो भएको समूह बीको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गर्यो। प्रत्युत्तरमा चीनले 20 ओभरमा 5 विकेटको चेटीमा 106 रन जोड्दा नेपाल 19 रनले विजयी भएको हो।
4: बसाइसलाई रोक्नका लागि संघीय सरकार विशेष योजना ल्याउनु पर्ने स्थानीय सरकारको जोड। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर रमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरमा अब बढ्दै गएको बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी र रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बनेको छ, जसका कारण सरलाईको चुरे भेक यति बेला विस्तारै रित्तिदै गएको छ।
16: कुनै समय खेतीपाती, पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा, स्वास्थ्य, सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
17: राम्रो भयो भने तयार गर्न, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
16: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बदेल, हात्ती लगायतका जंगली जनावरले बालीजानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेमकुमारी सिन्जाली मगर बताउनुहुन्छ। विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
18: हामी चामल यता तलब गर्ने बित्तिकै हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तलब बसेपछि हाम्रो खेतीपाती बराबर हुन्छ, बाँदर रुख्नु पर्ने, जङ्गल जनावर रुख्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ। त्यस कारण हामी त्यहीँ बस्छौँ, बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यस कारण अहिले चाहिँ हामीले बाटो, बिजुली, खानेपानीको
16: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ। चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
8: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: एक वर्षमा थपियो 1300 किलोमिटर सड़क कालोपत्र, 45 मध्ये 16 सार्वजनिक संस्थान घाटामा, विदेशमा रहेका नागरिकलाई मताधिकार सहित नयाँ कानून ल्याउने तयारी।
8: देश भदौमा मानव अधिकार उल्लंघन र भोलिपल्ट संगठित आपराधिक कार्य भएको मानव अधिकार आयोगको निष्कर्ष। ओली लेखक र गुरूङमाथि फौज
10: समझदारी कसूर में कार्यवाही सिफारिश नया प्रतिनिधि सभा हल बजेट भाषण नहुने
4: निजी अस्पताल में स्वास्थ्य बीमा स्थगित सात जिला में फैलियो दादुरा इजरायल में 13,000 बड़ी नेपाली श्रमिक को माग
10: इजरायली सेनाद्वारा दक्षिणी लेबनान का ठूलो क्षेत्र खाली गराउने युद्ध क्षेत्र को घोषणा आक्रमण में हमास का नया सैन्य कमाण्डर को मृत्यु ईरान में पक्राउ परेका जहाज का चालक दल का 10 भारतीय रिहा
4: र विश्व एसियन क्रिकेट छनौट में चीन नेपालसँग 20 रनले पराजित काबा च्याम्पियनशिप में आज नेपाल र ईरान खेल्दै अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनशिप में नेपालका सद्भाव र भारतका निखिल शीर्ष स्थानमा
10: साझा खबर को अन्त्यमा कार्टुन कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब छ बा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनपछि दलका नेताहरूको प्रतिक्रिया जहाँ विभिन्न 17 सांसदको नाम आयोगको प्रतिवेदनमा परेको छ र ती अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका छन् यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी छ घण्टीको ठिक मुनिपट्टि एउटा कोठा बन्द कोठा जस्तो देखाइएको छ जहाँ थुप्रै नेता कार्यकर्ताहरू त्यहाँ भित्र देखिन्छन् र बाहिर ढोकापट्टि दुईजना व्यक्ति छन् एकजनाको हातमा मानवाधिकार आयोगको प्रतिवेदन लेखिएको छ भने नजिकै रहेका अर्को व्यक्ति भित्र कोठाभित्रका नेताहरूतर्फ देखाउँदै केही भन्दैछन् तल चाहिँ यस्तो लेखिएको छ सबैजना दंग छन् त्यो प्रतिवेदनमा नाम आएकाहरू आफूलाई नि प्रमुख नेता ठानेर दंग अनि नआएकाहरू त झन आफूलाई प्रधान नेता नै ठानेर दंग
4: हस्त प्राविधिक साथी सुनील राज भारतलाई धन्यवाद अहिलेलाई लीन प्रकाश चन्द्र सन्तोष सन्दर्भ विदा भयौं तपाईको आजको दिन शुभ होस्।

0: रेडियो धादिङ 106.5 MHz
1: यसै सुबेला पोलिक्लिनिक प्राली धादिङ विषयमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुङ द्वारा प्रत्येक महिनाको पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
1: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
2: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
1: आँख खस्ने समस्या भएमा,
2: डिम्बाशयमा भएको शिष्टको क्यान्सर, गुड भएको नभएको जाँच,
1: पाठीघरको मुखको क्यान्सरको जाँच,
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निकट तीन धादिङ बसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छ नि, मानव डेन्टल होम छँदै छ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
4: होइन बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो कि जात पाएँ त बनाउने कुरा पनि भएन।
9: खै र
8: भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
11: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना चाटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङबेसी पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
12: सम्पर्क
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

र आज र भोलि हावाहुरी सहितको वर्षाको सम्भावना पश्चिममा पनि गर्मी कम हुने सभापति लामिछाने सहित रासोपाका 17 सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस अब पूरा खबर विगत 4.5 दशकदेखि कम्युनिष्ट राजनीतिमा अनवरत रूपमा सक्रिय रहनुभएका उत्तरी धादिङका स्थापित एवं प्रभावशाली नेता दोलबहादुर अधिकारीले सक्रिय राजनीतिबाट पूर्ण सन्यासको घोषणा गर्नुभएको छ। विक्रम सम्म 2036 सालदेखि शुरू भएको आफ्नो लामो र संघर्षपूर्ण राजनैतिक यात्रालाई बीट मार्दै उहाँले कुनै पनि कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गर्नुभएको हो। उहाँले राजनैतिक यात्रा विक्रम सम्म 2036 सालको शिक्षक आन्दोलनबाट शुरू भएको थियो, जसका क्रममा उहाँले एक हप्ता प्रहरी हिरासत समेत भोग्नु भएको थियो। पञ्चायत कालमै विक्रम सम्म 2038 सालमा तत्कालीन मार्पा गाउँ विकास समिति वडा नम्बर 2 को वडा अध्यक्षमा निर्वाचित भएर उहाँले जनस्तरको नेतृत्व सम्हाल्नु भएको थियो। 2044 सालमा उप प्रधान पञ्चको उम्मेद्वार बन्नुभएका अधिकारीले मोटो र पातलो मसालको धार हुँदै 2049 सालमा जनमोर्चाबाट कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिनु भएको थियो। माओवादी जनयुद्धको शुरूआती वर्षहरूमा उहाँ मिलन उपनामले उत्तरी धादिङको कमाण्डरको रूपमा सक्रिय र चर्चित हुनुहुन्थ्यो। पछि माओवादी त्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको अधिकारी 2054 सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मार्पा गाविस अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो। द्वन्द्वकालमा उहाँले ठूलो भौतिक आक्रमणको सामना समेत गर्नुभयो। 2059 सालमा तत्कालीन माओवादीको भौतिक कार्यवाहीमा पनि उहाँको दाहिने खुट्टा भाँचिएको थियो। यद्यपि उहाँले आफ्नो राजनीतिक दृढता र यात्रालाई कहिले रोक्नु भएन। नेकपा एमालेको 8 औं महाधिवेशनमा उत्तरी धादिङबाट प्रतिनिधिका रूपमा सहभागी हुनुभएका अधिकारीले जिल्ला कमिटी सदस्य सल्लाहकारको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ लाग्नु भएको उहाँले सो पार्टीमा कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभयो। उहाँले आफ्ना राजनैतिक गुरूहरू स्वर्गीय ऐन प्रसाद गौतम, पुष्पबहादुर बोगटी र पशुपति चौलागाईको प्रेरणाले आफू यो स्थानसम्म आइपुगेको उल्लेख गर्नुभएको छ। साथै उहाँले नेताहरू खेमप्रसाद तोहने, गुरू बुर्लाकोटी, पुष्पविक्रम पल्ल, मोहन कार्की, विष्णु पुकार श्रेष्ठ, दाजु दिलबहादुर अधिकारी र भतीशंकर अधिकारीसँगको लामो राजनैतिक सहकार्यलाई पनि स्मरण गर्नुभएको छ। तत्कालीन एकीकृत समाजवादी बागमती प्रदेश सदस्य र नेपाली कम्युनिष्ट पार्टी नेकपाको सदस्य रहनुभएका उहाँले हिजो 13 गतेदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै दलीय राजनीतिबाट आफूले पूर्ण रूपमा अलग राख्ने निर्णय सार्वजनिक गर्नुभएको हो। अबको बाँकी जीवन कुनै पनि पार्टीको बन्धनमा नरही स्वतन्त्र रूपमा बिताउने उहाँले बताउनु भएको छ। तनहुरा छोज्ने गुरूङ राष्ट्रिय परिषद बागमती प्रदेश समितिको ऐतिहासिक तेस्रो अधिवेशन यही जेठ 16 गते शनिबार धादिङ विशेषस्थित सिटी हलमा हुने भएको छ। अधिवेशन बिहान 10 बजेबाट शुरू हुने आयोजकले जनाएको छ। अधिवेशनमा तमहेउडा स्मृति गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष धनमान गुरूङको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा बागमती प्रदेशभरका गुरूङ समुदायका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेखीय सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ। परिषदले गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तमैहुला छोज्दी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमैसिउल छोज्दी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, नेपाल तम गुरूङ विद्यार्थी छोज्दी जिल्ला कार्य समिति धादिङ र धादिङ बेसी तमो समाजको व्यवस्थापनमा अधिवेशन हुन लागेको हो।

0: जिल्ला प्रहरी कार्यालय धादिङले थाक्रे गाउँपालिका वडा नम्बर दुई सिमले स्थित अस्थायी प्रहरी पोस्टका अधिकांश प्रहरीले मादक पदार्थ सेवन गरेर ड्यूटी गरेको तथा सड़क दुर्घटनापछि घटनास्थलमा ढिलो पुगेको भन्ने विषयमा सामाजिक सञ्जाल र संचार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जेठ 10 गते बिहान सिमले बजार क्षेत्रमा भएको सड़क दुर्घटनापछि स्थानीय प्रहरी युनिटको सेवा प्रवाहलाई जोडेर विभिन्न आरोप सार्वजनिक भएका थिए। उक्त विषयमा इलाका प्रहरीकारले गजुरीबाट तत्काल परीक्षा तथा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सम्बन्धित प्रहरी कर्मचारीहरूको ब्रेथलाइजर परीक्षण तथा बैरिनी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा मादक पदार्थ सेवन गरेको नदेखिएको उल्लेख गरिएको छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई उद्धार गरी स्थानीय मेडिकलमा प्राथमिक उपचार गरिएको र थप उपचारका लागि प्रहरी जवान सुरेश थापाको साथमा नेशनल अस्पताल कलंकी पठाइएको विज्ञप्तिमा भनिएको छ। यसै गरी प्रहरी सेवा प्रवाह सम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय धादिङबाट थप छानबिन भइदिएको र छानबिनबाट सम्बन्धित प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कार्यवाही गरिने कार्यालयले स्पष्ट पारेको छ। प्रहरीले सीमित स्रोत साधन र जनशक्तिको बावजूद पनि नागरिक सुरक्षाको लागि अहोरात र खटिएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यावसायिक नागरिक मैत्री र जवाबदेही प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। थाक्रे घटनामा प्रतिनिधि सभा सदस्य आशिका तामाङले ड्यूटीमै प्रहरीले मादक पदार्थ सेवन गरेको सामाजिक सञ्जालमा आरोप लगाउनु भएको घटनापछि धादिङ प्रहरीले विज्ञप्ति मार्फत स्पष्टीकरण दिएको बुझिएको छ। अस्ति घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 4.99 अंकले बढ़ेर 2782.10 बिन्दुमा पुगेको छ। हिजो फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। हिजो 151 कम्पनीका शेयर बढ़ेकोमा 105 घटेका छन्। यस्तै 14 कम्पनीका शेयर घटबड़ भएका छन्। हिजो कालीचोक हाइड्रो पावरको शेयर 15% र बुङ्गल हाइड्रोको शेयर 14.88% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन स्थानीयमा ब्याङ्कको डिभेन्चर 6.5% भन्दा धेरैले घटेको छ। हिजो नेप्सेसँगै कारोबार र कम्पनी बढ़ेको छ। 84.85 करोड़को कारोबार भएकोमा हिजो 354 कम्पनीका 1,52,00,000 किता शेयर 6,03,00,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै 1 महिना यताकै धेरै हो। यसरी गएको वैशाख 15 गते 6,53,00,000 रूपियाँको शेयर किनबेच भएको थियो। त्यसै त कारोबार रकम 6,00,00,000 पुग्न सकेको थिएन। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब बिगको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि मैले मतलब पसल सुन सामान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइरहन्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती, कोशी, गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने आरू घाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा मापन भएको छ। साथै हिजो तराईका सबै जस्तो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाको अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा पाकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना रहेको छ। भोलि पनि हावाहुरीसहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डा

पोखरेलका अनुसार आज बेलुकादेखि भोलि समय सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जुहा आज देशभरका मस्जिदमा मनाउँदैछ। ईद उल फितर अर्थात रमजान पर्व पुनान 80 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्वत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलिह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तोड़फोड़, लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राष्ट्रपा सभापति लामिछाने नक्खु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारागारबाटै शेर बाहिरिनु कारागार 2089 दफा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राष्ट्रपा सांसदहरू मनिष झा र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतेको आन्दोलनका क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि उल्लङ्घन भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। आयोगले सूक्ष्म अनुसन्धान सिफारिश गरेका अन्य राष्ट्रपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोषिमा कार्की लगायतका छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोमा शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादव माथि पनि थप अनुसन्धान गर्न भनिएको छ। उनीहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले उल्लेखेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। साढे 4 दशकको राजनीतिक यात्रापछि डोलबहादुर अधिकारीद्वारा सक्रिय राजनीतिबाट सन्यासको घोषणा। तमिल विलास मूर्ति गुरूङ राष्ट्रिय परिषद बागमती प्रदेशको ऐतिहासिक तेस्रो अधिवेशन धादिङ विषयमा हुँदै दुईजना मादक पदार्थ सेवन गरेको भन्ने आरोपको खण्डन गर्दै धादिङ प्रहरीद्वारा ध्यान आकर्षण। सेयर बजार हिजो सामान्य बढ़्यो र आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना। पश्चिमा पनि गर्ने कम पनि सभापति लामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि अनुसन्धान गर्न आयोगको माग। यसको साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको 7 बज्यो शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदाय का लागी समुदाय को आवाज रेडियो धादिंग 106 मेगाहर्ट्ज
1: आजको कविता आजको कविता
2: आजको कविता आजको कविता
3: राप्ती अञ्चलको पहाड

0: दिवाना।
1: नमस्कार, म डाक्टर मधुसूदन लामिछाने। मेरो परिचय मैले कविताका माध्यमबाट प्रस्तुत गरिसकेको छु। कहिलेकाही शिक्षा आर्जन गर्ने बेलाका 18-20 वर्षका नानीहरूले चुरोट तानिरहेको देख्नु पर्दा, रमरम गर्ने रातो पानी पिएको देख्नु पर्दा मनमा निकै दुःख लाग्छ। जिन्दगी के हो यसको महत्व नबुझेको देख्दा भित्र कता कता चस्स चस्स दुख्छ। त्यस्तै बेला रचना गरिएको कविता भयो जिन्दगी।
0: जिन्दगी दिलको आशा, आशामै फूल फुल्छ कि।

गीता को भाव मा मेरो जिंदगी नित्य रम्दछ नराखी फल को इच्छा गर्दै कर्म रमाउँछ ये मान्छे जिंदगी आज पानी पिएर फाल्दछौ ये मान्छे अग्नि सल्काई जिंदगी किन पोल्दछौ जरुवा जल त्यागेर नालीमा किन पस्दछौ नालीले जिंदगी नास्यो नाली झैं नै गनाउँछौ नालीको जल झैं हैन जिंदगी हो सरोवर कहाँ पीयूषको धारा कहाँ विषयको घर उज्यालो रातमा हाम्रो जिंदगी खुल्नु पर्दछ हटाएर सबै काँडा फूल झैं फुल्नु पर्दछ मनको मल फालेर जिंदगी हाँस्नु पर्द

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाइ हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नम्बर 9814994484। शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाट जोर्नी सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Junior. Extreme energy drink.
1: Secretary Salmon.
2: Adhikari Salmon.
1: Bojo Prince.
2: Adhikari Salmon.
1: Tara Kittin.
2: Adhikari Salmon.
1: Kyle Marvel.
2: Adhikari Salmon.
3: ए दाई किन नाराबाजी हो दाई
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल त हामीलाई नै भनिदिनु न
4: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 7038 मोबाइल नम्बर 98 40 39 46 56
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
6: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
8: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97 41 031 429
3: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
10: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
3: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
10: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
11: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
12: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेशी पुछार बजार
5: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60
10: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिनु भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छन् मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
13: त्रिमूर्ति छ नि छन्
10: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नु
13: मजा घैन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
10: लैले
13: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
5: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पङ्खा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
8: त्रिमूर्ति मोबाइल हाउस धादिङ श्री मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 41 063 130 र 98 13 180 307
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: चार पनि नजिकै आइसकियो। कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङदेखिमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँले
3: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ पुछार बजार।
0: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 7।

यस्तै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: धनीमाईलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: खाएर बसिराख्नु भएको छ त के भयो?
2: माइती बाटो गाईको भैँसी ब्याएपछि दुध खाउँला घिउ बेचाउँला भनेर कति सोचेको थिएँ। मरे बाबु, अझ त्यति मात्र हो र? बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दैवले पनि दिएन बाबु मलाई त।
1: दैवलाई शराबै बसेर मात्र हुन नि भाउजू, दैवले पशु बिमा गर्नु पर्थ्यो। यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसीकी मन मिलिहाल्थ्यो। अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरेको छ। त्यसैले भाउजू, भैँसी त मर्यो, जे मिल्नु पर्ने थियो क्षति तपाईँलाई भए नै हो। अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नु।
2: बाबु, कति राम्रो पो रहेछ यो पशु बिमा भन्नु त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ। यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ, उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्। सुरक्षित भविष्यका निम्ति पशुधन बिमा।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
1: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
1: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
1: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्तन तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थायराइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
1: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ विश्वद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-9100, 01-4985

0: तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच,
0: महिनावरी गडबडी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा,
1: प्रसूति गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने,
0: आउ खस्ने समस्या भएमा,
1: डिम्बाशयमा भएको सिस्टको क्यान्सर, गुड भएको नभएको जाँच,
0: पाठी घरको मुखको क्यान्सरको जाँच,
1: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा,
0: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा,
1: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
0: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक पाली, निकट तीन धारिङ सी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, मण्डाउरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो कि जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचानी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौ श्री अगला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
2: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तो पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङ बस्ती पुछार बजार।
0: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्ति बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, बन्दीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9841-1494-84। शहीद मेमोरियल अस्पताल प्रणाली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपिडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाट जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रङ्गीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेखिद्वारा जनहितमा जारी सन्देश। औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बस्दै लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
1: त्यसो भए म पनि उतैतिर लाग्यो
0: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 98409946 56
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
4: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइ हो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
6: सम्पर्क मोबाइल 97140131429
7: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
8: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम श्री अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त
8: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए

0: 71-79-70 र 98-60-22-26-60।
1: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
2: त्रिमूर्ति छ नि सानी,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
2: त्रिमूर्ति छ नि सानी,
1: या आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
2: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
1: लैले
2: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोन, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 98-41-063-130 र 98-13-180-307।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारी समय संकेत
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

रेडियोहरिङ एक्सेस समयको हर्षका साथै इन्टरनेट अनलाइनको www.radiohari.org मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 9 बजेको खबरमा म वेगको नमस्कार। खबरको सुरुमा मुख्य खबर। साढ़े चार दशक राजनैतिक यात्रा पछि बीरबहादुर अधिकारी द्वारा सक्रिय राजनीतिबाट सन्यास घोषणा। तमिल राजनैतिक गुण राष्ट्रीय परिषद बागमती प्रदेश को तेस्रो अधिवेशन धारी

0: आजरो भोली हावा हुरी सहित को वर्षा को संभावना पश्चिम में गर्मी कम होने सभापति लामी छाने सहित रासपा का 17 सांसद माथि अनुसंधान गर्न आयोग को सिफारिश। अब पूरा खबर विगत 4.5 दशकदेखि कम्युनिष्ट राजनीतिमा अनवरत रूपमा सक्रिय रहनुभएका उत्तरी धादिङका स्थापित एवं प्रभावशाली नेता दलबहादुर अधिकारीले सक्रिय राजनीतिबाट पूर्ण सन्यासको घोषणा गर्नुभएको छ। विक्रम सम्वत 2036 सालदेखि शुरू भएको आफ्नो लामो र संघर्षपूर्ण राजनैतिक यात्रालाई बीचमा आँदै उहाँले कुनै पनि कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र भएको घोषणा गर्नुभएको हो। उहाँले राजनीतिक यात्रा विक्रम सम्वत 2036 सालको शिक्षक आन्दोलनबाट शुरू भएको थियो, जसका क्रममा उहाँले एक हप्ता प्रहरी हिरासत समेत भोग्नु भएको थियो। पञ्चायत कालमै विक्रम सम्वत 2038 सालमा तत्कालीन मार्पा गाउँ विकास समिति वडा नम्बर 2 को वडा अध्यक्षमा निर्वाचित भएर उहाँले जनस्तरको नेतृत्व सम्हाल्नु भएको थियो। 2044 सालमा उप प्रधान पञ्चको उम्मेद्वार बन्नुभएका अधिकारीले मोटो र पातलो मसालको धार हुँदै 2049 सालमा जनमोर्चाबाट कम्युनिष्ट पार्टीको संगठित सदस्यता लिनु भएको थियो। माओवादी जनयुद्धको शुरूआती वर्षहरूमा उहाँ मिलन उपनामले उत्तरी धादिङको कमाण्डरको रूपमा सक्रिय र चर्चित हुनुहुन्थ्यो। पछि माओवादी त्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएका अधिकारी 2014 सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मार्पा गाविस अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो। द्वन्द्वकालमा उहाँले ठूलो भौतिक आक्रमणको सामना समेत गर्नुभयो। 2060 सालमा तत्कालीन माओवादीको भौतिक कार्यवाहीमा पनि उहाँको दाहिने खुट्टा भाँचिएको थियो। यद्यपि उहाँले आफ्नो राजनीतिक दृढता र यात्रालाई कहिले रोक्नु भएन। नेकपा एमालेको 8 महाधिवेशनमा उत्तरी धादिङबाट प्रतिनिधिको रूपमा सहभागी हुनुभएका अधिकारीले जिल्ला कमिटी सदस्य सल्लाहकारको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो। एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतर्फ लाग्नु भएको उहाँले सो पार्टीमा कार्यवाहक अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभयो। उहाँले आफ्ना राजनैतिक गुरूहरू स्वर्गीय ऐन प्रसाद गौतम, पुष्पबहादुर भगवती र पशुपति चौलागाईको प्रेरणाले आफू यो स्थानसम्म आइपुगेको उल्लेख गर्नुभएको छ। साथै उहाँले नेताहरू खेमप्रसाद धोनी, गुरू बुर्लाकोटी, पुष्पविक्रम पल्ल, मोहन कार्की, विष्णु पुकार श्रेष्ठ, दाजु दिनबहादुर अधिकारी र भतीशंकर अधिकारीसँगको लामो राजनैतिक सहकार्यलाई पनि स्मरण गर्नुभएको छ। तत्कालीन एकीकृत समाजवादी बागमती प्रदेश सदस्य र नेपाली कम्युनिष्ट पार्टी नेकपाको सदस्य रहनुभएका उहाँले हिजो 13 गतेदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै दलीय राजनीतिबाट आफूले पूर्ण रूपमा अलग राख्ने निर्णय सार्वजनिक गर्नुभएको हो। अबको बाँकी जीवन कुनै पनि पार्टीको बन्धनमा नरहे स्वतन्त्र रूपमा बिताउने उहाँले बताउनु भएको छ। राष्ट्रिय परिषद बागमती प्रदेश समितिको ऐतिहासिक तेस्रो अधिवेशन एनजेट 16 गते शनिबार धादिङ स्थित सिटी हलमा हुने भएको छ। अधिवेशन बिहान 10 बजेबाट शुरू हुने आयोजकले जनाएको छ। अधिवेशनमा तमहिरा छोजी गुरूङ राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष धनमान गुरूङको प्रमुख आतिथ्यता रहनेछ। कार्यक्रममा बागमती प्रदेश सरकार गुरूङ समुदायका प्रतिनिधि, सामाजिक अगुवा, बुद्धिजीवी, युवा तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ। परिषदले गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। तमैहुला छोजदी गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमसिहुल छोजदी गुरूङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, नेपाल तम गुरूङ विद्यार्थी छोजदी जिल्ला कार्य समिति धादिङ र धादिङ देशी तमो समाजको व्यवस्थापनमा अधिवेशन हुन लागेको हो। जिल्ला प्रहरी कार्यालय धादिङले थाक्रे गाउँपालिका वडा नम्बर 2-3 स्थित अस्थायी प्रहरी पोस्टका अधिकांश प्रहरीले मादक पदार्थ सेवन गरेर ड्यूटी गरेको तथा सड़क दुर्घटनापछि घटनास्थलमा ढिलो पुगेको भन्ने विषयमा सामाजिक सञ्जाल र संचार माध्यममा आएका समाचारप्रति आफ्नो ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जेठ 10 गते बिहान सिंहले बजार क्षेत्रमा भएको सड़क दुर्घटनापछि स्थानीय प्रहरी युनिटको सेवा प्रवाहलाई जोड़ेर विभिन्न आरोप सार्वजनिक भएका थिए। उक्त विषयमा इलाका प्राधिकरणले गजुलीबाट तत्काल परीक्षा तथा अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सम्बन्धित प्रहरी कर्मचारीहरूको ब्रेथलाइजर परीक्षण तथा बैरिनी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा मादक पदार्थ सेवन गरेको नदेखिएको उल्लेख गरिएको छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई उद्धार गरी स्थानीय मेडिकलमा प्राथमिक उपचार गरिएको र थप उपचारको लागि प्रहरी जवान सुरेश थापाको साथमा नेशनल अस्पताल कलंकी पठाइएको विज्ञप्तीमा भनिएको छ। यस्तै गरी प्रहरी सेवा प्रभाव सम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय धादिङबाट थप छानबिन भइरहेको र छानबिनबाट सम्बन्धित प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कार्यवाही गरिने कार्यालयले स्पष्ट पारेको छ। प्रहरीले सीमित स्रोत साधन र जनशक्तिको बावजूद पनि नागरिक सुरक्षाको लागि अहोरात र खटिएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवसायिक नागरिक मैत्री र जवाबदेही प्रहरी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। ठाकरे घटनामा प्रतिनिधि सभा सदस्य आशिका तामाङले ड्यूटीमै प्रहरीले मादक पदार्थ सेवन गरेको सामाजिक सञ्जालमा आरोप लगाउनु भएको घटनापछि धादिङ प्रहरीले विज्ञप्ति मार्फत स्पष्टीकरण दिएको बुझिएको छ। अस्ति घटेको शेयर बजार हिजो सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 4.99 अंकले बढ़ेर 2782.10 बिन्दुमा पुगेको छ। हिजो फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। हिजो 151 कम्पनीका शेयर बढ़ेकोमा 105 घटेका छन्। यस्तै 14 कम्पनीका शेयर घटबड भएका छन्। हिजो कालिचोक हाइड्रोपावरको शेयर 15% र बुङ्गल हाइड्रोको शेयर 14.88% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन स्थानीय ब्याङ्कको डिभेन्चर 6.6% भन्दा धेरैले घटेको छ। हिजो नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। 84.85 करोड़को कारोबार भएकोमा हिजो 354 कम्पनीका 1,52,00,000 हिता शेयर 6,03 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसरी गएको वैशाख 15 गते 6,53 करोड़ रूपियाँको शेयर किनबेच भएको थियो। त्यसै त कारोबार रकम 6 अर्ब पुग्न सकेको थिएन। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: हामी पसल सुन्छ हिजो आज त राम्रो चलेको।

0: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो भारतमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि हुनेछ।
1: रेडियो धादिङ 106 MHz। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम श्री देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ। गैराती कोशी गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सिमानामा पर्ने अरू घाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा मापन भएको छ। साथै हिजो तराईका सबै जस्तो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाको अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभाग तथा पाकी तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्मै सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो भागमा ठूलो पानी पर्ने सम्भावना छ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशभरका मस्जिदमा मनाउँदैछ। ईद उल फितर अर्थात रमजान पर्वको नाम 80 दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजो डिसम्बर अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्नो छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पछि शनिबारसम्म मनाइन्छ। बकर ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार 4 दिन सार्वजनिक बिदा हुने भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रवि लामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक र निजी सम्पत्तिमा तोड़फोड़ लुटपाट र आगजनीमा सांसदहरूको संलग्नता हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको हो। राष्ट्रपा सभापति लामिछाने नखु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारागारबाटै श्री बाहिरिनु कारागार 1989 को दफा 49 अनुसारको फौजदारी अपराध भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राष्ट्रपा सांसदहरू मणिष शाह र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतेको आन्दोलनका क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि उल्लङ्घन भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। आयोगले सूक्ष्म अनुसन्धान सिफारिश गरेका अन्य राष्ट्रपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डाक्टर तोषिमा कार्की लगायतका छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोमा शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ। उनीहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदन समेतका आधारमा उल्लेख हुन आएको आयोगले उल्लेख गरेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। साढे 4 दशकको राजनीतिक यात्रापछि डोलबहादुर अधिकारीद्वारा सक्रिय राजनीतिबाट सन्यासको घोषणा। तमुला स्मृति गुरूङ राष्ट्रिय परिषद बागमती

काम पनि सभापति बाबुसँग संयुक्त राष्ट्रपतिको सत्र संसदमाथि अनुसन्धान गर्न आयोगको माग। यसका साथै अहिलेलाई खबर यति नै। साँझ 47 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेक बिदा हुन्छु। नमस्कार।

0: होइन है बुढा, चार बार पनि नजिकै आइसकियो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेशी पुछार बजार।
0: सम्पर्क मोबाइल नम्बर 98141780 र 98 60 22 26।

यसै गरी हामी सिमेन्ट सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वथा सिमेन्ट सिमेन्ट क्वालिटीको मामलामा नो

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडाली जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: क्याप एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो ल न त हामीलाई नै भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: त्यसो भए म पनि उतैतिर लाग्यो।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840946056।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
6: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
8: सम्पर्क मोबाइल 9741031429।
9: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानुपर्छ है।
10: सुन जस्तो चिज जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
9: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिस्ट्रिक्टमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
10: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
11: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
12: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ डिस्ट्रिक्ट पुछार बजार।
4: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
13: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडी र आमाको मोबाइल पनि बनाउँछ।
1: तिमीहरू देख्छ देख्छन्
0: त्यहाँ आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफोन ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ गेस्टी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानु पर्छ है।
5: सुन जस्तो चिज जात पाएँ तै बनाउने कुरा पनि भएन।
6: खै र भरपर्दो सुनसारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिस्कमा रहेको विशालाम स्ट्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँले?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260।
9: बसायो गाह्रो नि भावनालाई सारो, कसले गर्छ पुरा तिर्सदै नै ठाडो।
10: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: पाँच एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केबीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: Dream Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Secretary Saman,
1: Adhikari Saman,
0: Bojo Prince,
1: Adhikari Saman,
0: Dara Kitin,
1: Adhikari Saman,
0: Kyle Marvel,
1: Adhikari Saman.
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिदै हिँडेको बहिनी
2: के हो न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुथार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105214038 मोबाइल नम्बर 9840394656
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुसार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105236 मोबाइल नम्बर 9841626383
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौ बित्न लाग्यो त आज चाहिँ सुनचारी पछि जानु पर्छ है
9: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बिसमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनको गरगहना बनाइदिन्छौँ त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेखि पुछार बजार
4: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860226260
12: यस्तै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौँ सदा सर्वदा सिभन सिमेन्ट क्वालिटीको मामलामा नो

0: नानीमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियो शहीद मेमोरियल अस्पताल धादिङ रसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
1: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
0: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
1: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
0: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
0: प्याक एव नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुवारा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी

0: हुन सक्ने कुरै भएन।
1: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
0: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
1: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
0: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
1: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिउँ, दुधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिउ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौं
0: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
2: नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सदन गाउँ विकास केन्द्र गोर्खा द्वारा जनहितमा जारी सन्देश।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन गर्ल एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? तिमीहरू छ नि छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ,
1: तिमीहरू छ नि छैन।
0: या आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ्गेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त गर्नु भएको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस सुबेला पोलिक्लिनिक पाली धादिङदेखिमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड हो
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निकट तिन धादिङदेखि पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: यस सुबला पोलिक्लिनिक पाली धादिङदेखिमा शिक्षण अस्पताल महाराज गञ्ज काठमाडौँका उप प्राध्यापक हार्जुर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हार्जुर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा
3: लामो समयदेखि ज्यान हाडमासु दुख्ने भएमा
2: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ
3: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तलमाथि गर्दा दुखाइ भएमा
2: किसिमको नसाको समस्या भएमा नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
3: र हात गोडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा
2: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निकट तिन धादिङदेखि पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा बाजोपन निसन्तान हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच महिनावरी गडबडी हुने तल्लो पेट दुख्ने सेतो पानी बग्ने यौनी चिलाउने आङ खस्ने लामो समयदेखि पिसाब पोल्ने महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा महिनावरी हुँदा रगत धेरै बगे गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे एनामोली स्क्यान थाइरोइड स्क्यान शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङदेखि त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
1: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
0: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
0: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
0: खान र विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
0: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
0: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813381300।
3: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि थारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका टिम, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9841414984।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग रेसीमा हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण
1: शहीद मेमोरियल अस्पताल धादिंग सीमा हरेक महीना को पहले शनिवार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक स्वास्थ्य परीक्षण
0: थप जानकारी को 010-520-238 010-520-238 में संपर्क कर
1: स्वस्थ समाज निर्माण को लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिंग बेसी द्वारा जनहित में जारी संदेश।
0: पानी जीवन हो तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्यु को कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका,
0: पोली 010-520-238 र 010-520-238 मा सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली

0: अहिले ठीक 12 बजेको छ।
1: रेडियो धादिङ समय संकेत
2: अहिले मध्याह्नको 12 बज्यो।
3: रेडियो धादिङ 106 मेगाहर्ज
4: सेनेटरी सामान
5: अधिकारी सबै
4: बोझो फ्रेन्स
5: अधिकारी सबै
4: धारा फिटिङ
5: अधिकारी सबै
4: टाइल मार्बल
5: अधिकारी सबै
6: ए दाई के को नारा बाजी हो दाई
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
6: के हो ल त हामीलाई नि भनिदिनु न
7: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840946656
9: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
10: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
9: किन हो नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
10: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
9: किन नि बाबा
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
11: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
12: सम्पर्क मोबाइल 9741031429
13: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
14: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
13: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
14: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
15: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
16: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
15: फोन नम्बर 0105367 मोबाइल नम्बर 9841426383
17: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ಹಂಗ ಅವ ಕಾಠ್ಮಂಡು ಶಾಠ್ಮಂಡು ಬೇಡೇನ ನಿಧಾರದಲ್ಲಿ ಊಟ ಅಟ್ಟಿಗಲ್ಲ ಆರ ಕಂಪ್ಯೂಟರ್ ಕಿನ್ನ ಪೈಸೆ ದಿನಚು
1: ಅವನು ಮೊಯ್ಲ ಕಂಪ್ಯೂಟರ್ ಕಾ ಕಿಂಚು
0: ತೇರದ ಹಂಗ
1: ಹೇರಿ ಅಚ್ಚು ತ ಮಾಮಾ
0: ಎದೆ ಹೇಳ್ತದ ಹಂಗ
1: ಕಾರ್ತಿಕ್ ಕಂಪ್ಯೂಟರ್ ಸೆಂಟರ್ ಯಾ ಕಂಪ್ಯೂಟರ್ ಲ್ಯಾಪ್ಟಾಪ್ ಪ್ರಿಂಟರ್ ಯುಪಿಎಸ್ ಲಗಾಯೆ ಕಂಪ್ಯೂಟರ್ ಸಂಬಂಧಿ ಸಂಪೂರ್ಣ ಸಾಮಾನ ಪಾಯಿಂಚ ಬರ ಬನ್ನಸ್ ತಪಲ ಕೇ ಚಾಯಿಂಚ ಮಾಮಾ
0: ಹಂಗ ಎಸೆಲೆ ನಿನಾರೆ ಬಲ್ಲಿ ಅಟ್ಟಿಗಲ್ಲ ದಿನ್ಸು ಕಂಪ್ಯೂಟರ್ ಎದೆ ಕಿನ ಅವ ಕಾಸನೆ ಸಾಕ್ಷನ ಬೇಡೈನ ದಾದಿಂಗ ಸಿದ್ಧಿ ಬಜಾರ್ ಕೋ ಪ್ರತಿ ಕಂಪ್ಯೂಟರ್ ಸೆಂಟರ್ ಮಜಾಸ್ತ ಸುವಿಧಾರ ಸಹ ಅಂತ ಕಾಹೀ ಪಾಯಿನೈನ
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसै अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साधै झुक्क फोन नम्बर 010-5509-97 97-5710-97-778
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: भर्ना खुल्यो
6: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
5: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
6: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अभय कुमार यादव 98161-96063 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला बंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

पछी आउँछ बोल्छ कति मिठो परम गनी बस्याको छ पति मिली ठिक बाडल कि लाउने

भेटो ढुंडै औदी जिद्दी गर्छ आज भोलि एउटा मान्छे उखुमै मन पर्छ बाडुल के लाउने

सिरिन फुल साझा हाम्रो माया बिहानीमा कुरा गर्दै रात काटौली एउटै सिरानीमा बाडुल्की लाउन

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुन् अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97141031439

हार्दिक निमन्त्रणा। धादिङको नीलकण्ठ नगरपालिका 8 रामकोटमा अवस्थित श्री मनकामना मन्दिरमा यही मिति 2083 जेठ 16 गते शनिबार मन्दिर संरक्षण विकास समितिले पुरूषोत्तम पुराणको आयोजना गरेको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुरूषोत्तम पुराण श्रवण गरी जलप्रसाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मन्दिरको दिगो विकासको लागि आजीवन र साधारण सदस्यता वितरण अभियान शुरू गरिएको समेत जानकारी गराउँदछौ। थप जानकारीको लागि संस्थापक भद्रमान श्रेष्ठ मोबाइल नम्बर 9843057217, गणेश श्रेष्ठ 9860004003, अध्यक्ष ठाकुर कुमार 9843510119, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ 9841063823, कोषाध्यक्ष रमा सापकोटा 9949627484 र अर्जुन सापकोटा 9512054484।

0: रक्तदान जीवन दान नेपाल तमो गुरुङ विद्यार्थी सोच्दै जिल्ला कार्य समिति धादिङ को आयोजना तथा तमो हिउँला छोच्दै गुरुङ राष्ट्रीय परिषद जिल्ला कार्य समिति धादिङ तमुसे हिउँ छोच्दै गुरुङ महिला राष्ट्रीय परिषद जिल्ला कार्य समिति धादिङ र धादिङदेखि तमु समाजको सह आयोजनामा गणतन्त्र दिवसको अवसरमा यही जेठ 15 गते धादिङ अस्पतालको प्राङ्गणमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ विषयमा रहेको सलाम स्ट्रिम अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँले
4: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ सिपुछार बजार।
1: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसै गरी हामी सुगम सिमेन्ट पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा सुगम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: आजको बचत भोलिलाई राम्रो भविष्यको सपना

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: extreme energy drink.
1: Military Salmon!
2: Adhikari Salmon!
1: Bojo Prince!
2: Adhikari Salmon!
1: Tara Kittin!
2: Adhikari Salmon!
1: Kyle Marvel!
2: Adhikari Salmon!
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरुम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स मिलकण्ठ नगरपालिका तीन पुथार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56
6: घरिघरि घरमै रहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँछ होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
7: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
6: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउँ कहाँ पाइन्छ तनावमा छु भने
7: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
8: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
8: फोन नम्बर 010-521-7068 मोबाइल नम्बर 98-41-26-33-83
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: हामी मैले भन्यो अस्ति सम्बन्धी फसल सुनसान देखिन्थ्यो हिजो आज त राम्री चलेको देखिन्छ नि किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बगिरहन्छ त्यसो भए म हामीले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
1: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
3: सुन जस्तो चिज जात पाएँ तै बनाउने कुरा पनि भएन खै र भर्खरमा सुनचारी पसल भेटिएको
2: तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त
3: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
4: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
5: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेखि पुछार बजार
2: प्रोपराइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841178070 र 9860222660
3: सुन्न गर्फिङमा एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छँदैछ नि मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
6: त्रिमूर्ति छँदैछ नि
3: आफूलाई समस्या परिरहेको छ तिमी मजा गरेर बस्छ भने भन्नुहोस् लु
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
3: लैले
6: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
5: त्रिमूर्ति मोबाइल हाउस धादिङ श्री मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपराइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007

0: ये सही गरी हामी सिबन सिमेन्ट ले पनि क्वालिटी को मामला मा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटी को मामला मा नो कम्प्रोमाइज
1: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: नानीलाई लाइफ इन्स्योरेन्स खुले राजियो शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: यस शुभलाभ पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्वनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, टिनास, निमोनिया, कोभिड-19 पछिको श्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बस्ती पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुवर्ण अवसर, सुवर्ण अवसर। नर्विक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू: मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम गडबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ धादिङ। सम्पर्क मोबाइल नम्बर 98-141-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
1: किन गन्छन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
0: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
1: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छ नमुनि, मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीज बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि फारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: यस शुभला पोलिक्लिनिक प्राली धादिङ सीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली, निकट टिम धादिङ सी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्जा, हेरिरहेको छु त मामा, के देखेउ त भान्जा? प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साँझै झुक्क। फोन नम्बर 010-5509-77, 97510-97778।
1: भर्ना खुल्यो।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
0: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसई, एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता, नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513739757, इन्जिनियर अजय कुमार यादव 98161910066, नवीन काफले सूचना अधिकारी 98549050349, रश्मिला बंगाल अधिकारी 98549540934, सन्तोष नगरकोटी 98511207798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
5: समुदाय का लागि समुदाय को आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रक्तदान जीवन दान नेपाल तमु गुरुङ विद्यार्थी छोज्दे जिल्ला कार्य समिति धादिङको आयोजना तथा तमु हिउँला छोज्दे गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमुसे हिउँ छोज्दे गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ र धादिङदेखि तमु समाजको सह आयोजनामा गणतन्त्र दिवसको अवसरमा यही जेठ 15 गते धादिङ अस्पतालको प्राङ्गणमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
0: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
0: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङदेखि बिज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
2: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीत बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9013-8371।

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्तुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्तुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0205212448, मोबाइल नम्बर 9814194484। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0105220238 र 0105220263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासी, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छ।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
7: के हो ल्याउन त हामीलाई नै भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरुम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: त्यसो भए म पनि उतैतिर लागि।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरिघरि भन्ने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
7: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ,
7: फोन नम्बर 0105367, मोबाइल नम्बर 9841।
8: धादिङको नीलकण्ठ नगरपालिका 8 रामकोटमा अवस्थित श्री मनकामना मन्दिरमा यही मिति 2083 जेठ 16 गते शनिबार मन्दिर संरक्षण विकास समितिले पुरूषोत्तम पुराणको आयोजना गरेको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुरूषोत्तम पुराण श्रवण गरी जल प्रसाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मन्दिरको दिगो विकासको लागि आजीवन र साधारण सदस्यता वितरण अभियान शुरू गरिएको समेत जानकारी गराउँदछौ। थप जानकारीको लागि संस्थापक भद्रमान श्रेष्ठ, मोबाइल नम्बर 9843057217, गणेश श्रेष्ठ 9860000003, अध्यक्ष ठाकुर कुमार 9843510119, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ 9841063823, कोषाध्यक्ष रमा सापकोटा 9949876784 र अर्जुन सापकोटा 9952050084।
9: सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
10: त्रिमूर्ति छ नि छैन,
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
10: त्रिमूर्ति छ नि छैन,
9: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु।
10: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी।

0: होइन है बुढा, चार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिठी बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: के चिन्ता लिइरहनु भएको? धादिङ विश्वमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ सिपुचार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860-2226।

0: यसै गरी हामी सिबन सिमेन्ट ले पनि क्वालिटी को मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटी को मामलामा नो कम्प्रोमाइज
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भान्ज, अब काठमाडौँ साठमाडौँ गएन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्ज, हेरिरहेको त मामा, के देखेउ त भान्ज, प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्ज, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17, 97-5107-778।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
5: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेसलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
6: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क ₹48,000 3 किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसईई, एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणको लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39,757, इन्जिनियर अजय कुमार यादव 98-61-91-10-66, नवीन काफले सूचना अधिकारी 98-49-050-39, रश्मिला बंगाल अधिकारी 98-49-56-90-34, सन्तोष नगरकोटी 98511-20-97, नीलकण्ठ बहु प्राविधिक शिक्षालय धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: कपल किने पैसा दिनु त तिमलाई कपल किन अस्ति भक्कर पैसा दिएको हैन
1: त्यो त फाटी छ दिनी बगर मारले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरा छ हजुरलाई के थाहा
2: हैन तिमीहरु अघि देखि किन झगडा गर्दै छौ
0: किन हुनु अस्ति भक्कर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै छ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
0: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
0: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031439

हार्दिक निमन्त्रणा। धादिङको नीलकण्ठ नगरपालिका 8 रामकोटमा अवस्थित श्री मनकामना मन्दिरमा यही मिति 2083 जेठ 16 गते शनिबार मन्दिर संरक्षण विकास समितिले पुरूषोत्तम पुराणको आयोजना गरेको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुरूषोत्तम पुराण श्रवण गरी जलप्रसाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मन्दिरको दिगो विकासको लागि आजीवन र साधारण सदस्यता वितरण अभियान शुरू गरिएको समेत जानकारी गराउँदछौ। थप जानकारीको लागि संस्थापक भद्रमान श्रेष्ठ मोबाइल नम्बर 9843057217, गणेश श्रेष्ठ 9860400003, अध्यक्ष ठाकुर कुमार 9843510119, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ 9841063823, कोषाध्यक्ष रमा सापकोटा 9949876784 र अर्जुन सापकोटा 9512050484।

रक्तदान जीवन दान नेपाल तमो गुरुङ विद्यार्थी सोच्दै जिल्ला कार्य समिति धादिङको आयोजना तथा तमो हिउँला सोच्दै गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमुसे हिउँ सोच्दै गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ र धादिङदेखि तमु समाजको सह आयोजनामा गणतन्त्र दिवसको अवसरमा यही जेठ 15 गते धादिङ अस्पतालको प्राङ्गणमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पछि जानु पर्छ है।
1: सुन जस्तो कि जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: के चिन्ता लिइरहनु भएको? धादिङ मिसिमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना काटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ देशी पुचार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन्न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छँदै छ नि,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदैछ नि,
4: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813180307।

रेफर गरी हामी सिबन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौं सदा सर्वदा सिबन सिमेन्ट क्वालिटीको मामलामा

0: नेपाल राष्ट्र ब्याङ्कबाट किसान प्राप्त गर्नको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हामीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बस्दै लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Dream Energy Drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: जस्तो सामान पनि पाइदैन।
1: हैन, के भयो काका, एक्लै भजभजाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाउँ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, प्रोपराइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0-10-35-36-66, मोबाइल नम्बर 98-41-26-26-82।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोजो प्रिन्स
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
6: के हो ल, न त हामीलाई नै भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स, नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किब बोर्डिङ नजिकै, प्रोपराइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0-10-5-21-7-38, मोबाइल नम्बर 98-40-39-46-56।
8: अस्ति सम्बन्धको पसल सोही सामान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ, त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
9: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाएँ त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ मिसिना रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेशी पुछार बजार।
0: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन न, गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छँदै छैन, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
5: त्रिमूर्ति छँदै छैन,
4: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
4: गइले
5: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टिक्नो, आइटम ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
6: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।

यसैगरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा

0: हानिमारीलाई लाइफ इन्स्योरेन्स खुलेर जियो। शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली निलकण्ठ 3 धादिङ बसी पुसार बजार प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर नर्विक अस्पताल तथा काठमाडौं डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इंडोक्राइनोलॉजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो सोमवार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आई रहने भएको छ। उपचार होने समस्या मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या कैल्सियम गड़बड़ होने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिंगी धादिंग संपर्क मोबाइल नंबर 9841063249। यो महीना को 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छान मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि 20 बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9015 9293 34।

0: तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 35 888
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू दात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-5-21-248, मोबाइल नम्बर 9841-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: परीक्षण गर्नु।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झिमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठान का वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरी सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ डिसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखक बाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जिया डियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक ताली निलकण्ठ टिम धादिङ बस्ती पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ देशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051367, 98140063249 र 98340037323।
1: के तपाईलाई दिसा गर्दा रगत जाने समस्या छ?
2: के तपाईँको मलद्वारमा मासु फलाएको छ?
1: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
2: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
1: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। भादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
2: हाम्रा विशेषताहरू:
1: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
2: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
1: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
1: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 98 43 33 38 98, 98 13 83 71 00।
2: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय, यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय, नीलकण्ठ नगरपालिका वडा नम्बर 4, खानेगाउँ, धारिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई, एसएलसी, टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेसलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
1: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसईई, एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्को पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट: अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल, शिक्षालय प्रमुख, 98513-39757, इन्जिनियर अजय कुमार यादव, 98161910-60, नवीन काफले, सूचना अधिकारी, 98549-50939, रश्मिला बंगाल अधिकारी, 98549-56934, सन्तोष नगरकोटी, 98511-20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय, धादिङ।
3: Thank you. समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रक्तदान जीवनदान नेपाल तमो गुरुङ विद्यार्थी छोज्दे जिल्ला कार्य समिति धादिङको आयोजना तथा तमो हिउँला छोज्दे गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमुसे हिउँ छोज्दे गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ र धादिङदेखि तमु समाजको सह आयोजनामा गणतन्त्र दिवसको अवसरमा यही जेठ 15 गते धादिङ अस्पतालको प्राङ्गणमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङदेखि बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गाउँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा, हेरि आछु त मामा, के देखेउ त भान्जा? प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ ढुक्क। फोन नम्बर 0102509077, 9557597078।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
9: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
9: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
9: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
9: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
9: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813380000।
10: www.sunisu.net

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पित निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0251 2048, मोबाइल नंबर 9841414984। शहीद मेमोरियल अस्पताल धादिङदेशी में हरेक महीना को पहिलो शनिवार मानसिक रोग संबंधी स्वास्थ्य परीक्षण।
0: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, शारीरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0105220238 र 0105220263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश।
1: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
0: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अप्नाउन सकिन्छ, जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: अस्ति सम्बन्धको फसल सुन सामान देखिन्थ्यो, हिजो आज प्रधानमन्त्री चलेको देखिन्छौ नि। सुन न अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए मैले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइरहन्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
3: नाराबाजी हो दाई,
4: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
3: के हो न त हामीलाई नै भनिदिनु
4: न। सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, प्लाइटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
3: त्यसो भएमा पनि उतैतिर लाग्यो।
4: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिन, पुथार बजार धादिङ, किबो बोरिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 98-40-39-46-56।
6: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजार मारे कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के
7: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
6: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97-41-031-429।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरि घरमै रहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे नि होइन, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, विशाल बजार, पशुपति मार्ग, धादिङदेखि धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-3367, मोबाइल नम्बर 9841-2630-3380।
4: धादिङको नीलकण्ठ नगरपालिका 8 रामकोटमा अवस्थित श्री मनकामना मन्दिरमा यही मिति 2083 जेठ 16 गते शनिबार मन्दिर संरक्षण विकास समितिले पुरूषोत्तम पुराणको आयोजना गरेको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुरूषोत्तम पुराण श्रवण गरी जलप्रसाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मन्दिरको दिगो विकासको लागि आजीवन र साधारण सदस्यता वितरण अभियान शुरू गरिएको समेत जानकारी गराउँदछौ। थप जानकारीको लागि संस्थापक भद्रमान श्रेष्ठ, मोबाइल नम्बर 9843-057-217, गणेश श्रेष्ठ 9860-40-003, अध्यक्ष ठाकुर कुमार 9843-510-119, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ 9841-063-823, कोषाध्यक्ष रमा सापकोटा 9849-86-2784 र अर्जुन सापकोटा 9852-050-84।
5: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छ नि छ नि,
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
6: त्रिमूर्ति छ नि छ नि,
5: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
5: गइल
6: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोन, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटिन्छ।
4: त्रिमूर्ति मोबाइल हाउस, धादिंग श्री मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841-063-130 र 9813-107।
7: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानु पर्छ है।
8: सुन जस्तो चिज जहाँ पाएँ त्यही बनाउने कुरा पनि भएन।
9: खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसमा रहेको सलाङ स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
9: अनि अघिनै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
10: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेखि पुछार बजार।
7: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-79-7970 र 9860-22-26-60।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यसैगरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।

हार्दिक निमन्त्रणा। धादिङको नीलकण्ठ नगरपालिका 8 रामकोटमा अवस्थित श्री मनकामना मन्दिरमा यही मिति 2083 जेठ 16 गते शनिबार मन्दिर संरक्षण विकास समितिले पुरूषोत्तम पुराणको आयोजना गरेको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुरूषोत्तम पुराण श्रवण गरी जल प्रसाद ग्रहणको लागि हार्दिक निमन्त्रणा गर्दछौ। मन्दिरको दिगो विकासको लागि आजीवन र साधारण सदस्यता वितरण अभियान शुरू गरिएको समेत जानकारी गराउँदछौ। थप जानकारीको लागि संस्थापक भद्रमान श्रेष्ठ मोबाइल नम्बर 9843057217, गणेश श्रेष्ठ 9860000003, अध्यक्ष ठाकुर कुमार 9843510119, उपाध्यक्ष विष्णु कुमार श्रेष्ठ 9841063823, कोषाध्यक्ष रमा सापकोटा 9949687784 र अर्जुन सापकोटा 9512054484।

चौली फाले भन्दा फाले गोलखेडा नि टन्न घिरौलाले फुल खेले फल्न थाल्यो लौका आयो कि त जस्तो लाउँछ किसानीको मौका ए आदिबारी रह्यो साझा आदिबारी तोरी हरियाली बाली देख्दा खुसी मन भरी सबै चिते बजार।

पाँचै मुरी धान फल्छ पाँचै मुरी मकै एकै छत्ता तन्न खान्छु अर्को छाता भोकै आधी बाली बजारलाई आधी अस्ती नलाई मन बुझाउने बाटो छैन मेरो पसिनालाई एकैले हुन्छ खडेरी त कहिले पर्छ झरी न खडेरी न त झरी दुःख मरी मरी यसो सोच्छु छहारी म सुख

खाड़ी मुलुक जाऊ भने निलाउनी लाखै लाख ए खेती बाली गरी बस्न उब्जने पाठा ए मैले बेच्छु बासमती मैले खान्छु मिठी खाने मन त थियो मर्म बुझ्नेकोले ए चार साल भयो श्रीमतीको नफेरेको छोली दुखै फुर्न नसक्ने हो कति दुखी भोलि ए यो किन्दिनु त्यो किन्दिनु भन्छन् छोरा छोरी जिउँदै मरे जस्तो हुन्छु हो आँसु गह।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
2: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: रक्तदान जीवनदान

नेपाल तमो गुरुङ विद्यार्थी छोज्दे जिल्ला कार्य समिति धादिङको आयोजना तथा तमो हिउँला छोज्दे गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ, तमुसे हिउँ छोज्दे गुरुङ महिला राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङ र धादिङदेखि तमु समाजको सह आयोजनामा गणतन्त्र दिवसको अवसरमा यही जेठ 15 गते धादिङ अस्पतालको प्राङ्गणमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछु।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आङ्गिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारीमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने। न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खोल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757 इन्जिनियर अजय कुमार यादव 98161910 66 नवीन काफले सूचना अधिकारी 98549050 39 रश्मिला दंगाल अधिकारी 98549056 94 34 सन्तोष नगरकोटी 98511 20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादी।
0: के को नारा बाजी हो दाई?
2: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
0: के हो न त हामीलाई नै भनिदिनु न।
2: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
0: त्यसो भए म पनि उतैतिर लाग्यो।
2: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
0: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिन पुथार बजार धादिङ किलो बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038 मोबाइल नम्बर 98-40-39-46-56।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजार मावले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के
2: थाहा? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
2: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 97141031429।
6: चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
7: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
6: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
7: अनि मलाई अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
5: हामी त लाग्यौ श्री अगरादेवी सुनचारी पसलतिर अनि तपाईँले
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल धादिङदेशी पुछार बजार
0: सम्पर्क मोबाइल नम्बर 9841 71 79 70 र 9860 22 26 60

0: रेडियो एक सौ शून्य गहर्ज का साथ ही इंटरनेट अनलाइन को www.radiodharing.org मार्फत संसार भरेक साथ प्रसारण भइरहेको साँझ 6:45 बजे को खबर में ब्रेक को नमस्कार खबर को शुरू में मुख्य खबर स्वास्थ्यकर्मी को चरित्र हत्या गरेको भन्दै धादिङ अस्पताल द्वारा कारवाही को माग चिकित्सक तथा स्वास्थ्यकर्मी द्वारा असुरक्षित महसूस भएको गुनासो धादिङ का सुमन लामा रियालिटी शो गाउँछ गीत को मेगा राउंड में पुग्न सफल सुन को भाव 55 रे घट्यो र काठमाडौं का सुकुम्बासी बस्ती हटाएको एक महीना बितिसक्दा पनि पुनर्स्थापना अन्यल में मानवाधिकार आयोग को प्रतिवेदन बारे कांग्रेस ने सरकार को धारणा माग्यो अब पूरा खबर धादिङ अस्पताल का चिकित्सक तथा स्वास्थ्यकर्मी को चरित्र हत्या करने प्रशासन ने कारवाही को माग गरेको छ अभद्र व्यवहार र ड्यूटी का क्रम में खाजा खाइदिएको भिडियो अनधिकृत रूप में खींचे सामाजिक सञ्जाल में संप्रेषण करने र अपवाह फैलाउनेलाई धादिङ अस्पतालले कारवाहीको माग गरेको हो स्वास्थ्य मन्त्रालयले जथाभावी अस्पतालको फोटो तथा भिडियो नखिच्न निर्देशन दिएको छ तर धादिङको ज्वालामुखी गाउँपालिका चारका सुगम बाडाले चिकित्सक तथा स्वास्थ्यकर्मीले खाजा खाइरहेको समयमा अनुमति बिना फोटो तथा भिडियो खिच्ने र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर त्रिभुवन चन्द्र झाले बताउनुभयो बिरामीको चाप उच्च छ भनेकै समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले खाजा खान भ्याउने अवस्था छैन दुईजना रहेको शाखामा त पालो पालो खाजा खान भनिएको छ तर एकजना मात्र रहेको ठाउँमा आलो पालो गरेर खाजा खान सम्भव रहँदैन उहाँले भन्नुभयो त्यस्ता शाखाका चिकित्सक र स्वास्थ्यकर्मीले खाजा खाइरहेको अवस्थामा अनुमति बिना फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरिएको छ यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराएको छ जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्राधिकरणले धादिङलाई आवश्यक कानूनी कार्यवाहीका लागि अनुरोध गरेका छौं अस्पतालले यस्ता गतिविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरिरहेको कार्यक्षेत्रमा डर र त्रासको वातावरण सृजना भएको तथा कर्मचारीहरूको मनोबल कमजोर बन्दै गएको उहाँले बताउनुभयो त्यस्तै धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले धादिङ अस्पताललाई बदनाम गर्ने उद्देश्यले यस्ता गतिविधि भइरहेको बताउनु भएको छ उहाँले धादिङ अस्पतालमा सामान्यदेखि विशेषज्ञ सेवासम्म सरल सहज र सुलभ मूल्यमा सेवा प्रवाह भइरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले खाजा खाने समयको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु अस्पताल र स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य भएको बताउनुभयो अध्यक्ष सापकोटाले अस्पतालले प्रवाह गरिरहेका सेवाप्रति कुनै गुनासो वा समस्या भए सम्बन्धित चिकित्सक वा अस्पताल प्रशासनसँग समन्वय गर्न समेत आग्रह गर्नुभएको छ धादिङका नवोदित प्रतिभाशाली गायक सुमन लामा अहिले चर्चित सांगीतिक रियालिटी शो गाउँछ गीतको मेगा राउण्डमा पुग्न सफल हुनुभएको छ आफ्ना मिठो स्वर र उत्कृष्ट प्रस्तुति मार्फत निर्णायक र दर्शक दुवैको मन जित्दै आउनुभएका सुमनलाई अब प्रतियोगिताको अर्को चरण अर्थात टप 30 भित्र पर्नका लागि दर्शकहरूको भोट अत्यन्त आवश्यक परेको छ धादिङको खनियाबाज गाउँपालिका एक निवास झारलाङ निवासी सुमन लामा लोकदोहोरी तथा सेलो गीतका चर्चित युवा गायक हुनुहुन्छ उहाँले दर्जनौं गीतमा स्वर दिइसक्नु भएको छ भने क्या बवाल सबको मन किन एउटै हुँदैन बुलेट बाइक टिकटक होइ टिकटक तिम्रो मायामा फँसिसकेको छु र अन्तिम श्वास लगायतका गीतहरूमा स्वर संगीत तथा अभिनय समेत गर्नुभएको छ अहिले उहाँ चर्चित सांगीतिक रियालिटी शो गाउँछ गीतको मेगा राउण्डमा प्रतिस्पर्धा गरिरहनु भएको छ प्रतियोगितामा धादिङ जिल्लाको ओजपूर्ण प्रतिनिधित्व गरिरहनु भएका सुमनलाई जिताउन र प्रतियोगितामा अगाडि बढ़ाउनका लागि अहिले सामाजिक सञ्जालहरूमा समेत व्यापक समर्थन र माहौल बनिरहेको छ उहाँका समर्थकहरूले फेसबुक टिकटक लगायतका संचार माध्यमहरूमा धादिङको शान सुमन लामा भन्दै भोटका लागि अभियान नै चलाएका छन् गायक सुमन लामाले धादिङवासी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण संगीत प्रेमी शुभेच्छुकहरूलाई आफूलाई भोट गरेर सहयोग गरिदिन हार्दिक आग्रह गरेका छन् भोटिङ प्रक्रियालाई सहज बनाउन मोबाइल ब्याङ्किङ एप मार्फत सिधै क्यूआर कोड स्क्यान गरी भोट गर्न सकिने व्यवस्था गरिएको छ भने विदेशमा रहने शुभचिन्तक हरका लागि जेनोपे एप मार्फत भोट गर्ने व्यवस्था मिलाइएको छ। प्रतिभाको खोजी, मौलिकताको सम्मान, गाउँछ गीतको सांगीतिक अभियान भन्ने मूल नाराका साथ एचएस साइना क्रिएसनले निर्माण गरेको र 25,00,000 पुरस्कार राशि रहेको यो शो आगामी केही दिनभित्रमा प्राइम टेलिभिजनमा प्रत्येक शनिबार र आइतबार राति 9 बजे प्रसारण हुँदैछ। प्रतियोगिताको निर्णायक मण्डलमा संगीता राणा प्रधान, गायक तथा संगीतकार थानेश्वर गौतम, गायिका सहिमा श्रेष्ठ र लोक गायक अमृत खाती जस्ता दिग्गज अस्थिहरू रहेका छन्। डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट 50 प्रतियोगीहरू पेप्सी कोला स्थित स्टुडियोमा कड़ा प्रतिस्पर्धा भइरहेको बेला धादिङ सुमन लामालाई उत्कृष्ट स्थानमा पुर्याउन डिजिटल भोटिङको भूमिका निर्णायक हुने आयोजकले जनाएको छ। सुनको मूल्य एकै दिन तोलामा 5,500 रूपियाँले घटेको नेपाल सुनसाथी व्यवसायी महासंघले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य तोलाको 2,85,000 रूपियाँ कायम भएको छ। बुधबार छापावाला सुन प्रति तोला 2,90,500 रूपियाँमा किनबेच भएको थियो। सुनको मूल्य तोलाको 103,40,000 रूपियाँ पुगिसकेको थियो, तर घट्दै 2,85,000 झरेको हो। चाँदीको मूल्य पनि तोलामा 215 रूपियाँले घटेको छ। यस दिन चाँदी प्रति तोला 4,865 रूपियाँमा खरिद भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रति तोला 5,080 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब अपडेटको साथमा
2: सिभन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि म यो गाउँ अहिले सम्म यो पसल चाहिँ सामान देखिन्थ्यो। हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106.6 MHz।
0: विश्रामपछि अब बाँकी खबर। बागमती नदी करिडोर अन्तर्गत थापाथली, गैरीगाउँ, मनहरा र बालाजु लगायतका क्षेत्रमा अनधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाइएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा रहेको छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास भएको क्षेत्र अहिले भत्किएका इटा, ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढ़िरहेको छ, तर घरबार विहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। भग्नावशेष बीच केही मानिसहरू कंक्रीट भित्रका फलामका रड निकालेर कबाड़ीमा बेच्ने जीवन चलाइरहेका छन्। नदी किनारमा सौन्दर्यीकरण गर्ने कि हरियाली पार्क बनाउने भन्ने विषय अझै टुङ्गिएको छैन। संयुक्त राष्ट्र संघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओका अनुसार सन् 2026 देखि 2030 को 5 वर्षीय औसत तापक्रम सन् 1850 देखि 1900 को पूर्व औद्योगिक औसत भन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष रहेको छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्रै देखिएका छन्। डब्ल्यूएमओले यो क्रम अझै रहने अनुमान गर्दै सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था हुन सक्ने जनाएको छ। यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ। बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोड़िएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र तातो गुम्बज भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन्। डब्ल्यूएमओका अनुसार सन् 2026 र 2030 बीचको कम्तीमा 1 वर्षले सन् 2024लाई उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना 86% रहेको छ। यसबीच जलवायु चक्रसँग जोड़िएको एल निनो प्रभावले तापक्रम थप बढ़न सक्ने अनुमान छ। डब्ल्यूएमओका ग्लोबल एन्युअल टू डिकेडल अपडेटका प्रमुख लेखक लियोनल हर्मरसनले सन् 2026 को अन्त्यतिर एल निनो विकास हुने पूर्वानुमान गरिएको बताउनुभयो। उहाँको अनुसार त्यसको प्रभावले सन् 2027 अर्को कीर्तिमानी तातो वर्ष बनाउने सम्भावना अझ बढ़ाउन सक्छ। यसअघिको एल निनो घटनाले सन् 2023 अभिलेखमा दोस्रो सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् 2024 तापक्रम पूर्व औद्योगिक औषध भन्दा 1.55 डिग्री सेल्सियसमाथि पुगेको थियो। एल निनो एउटा प्राकृतिक जलवायु प्रक्रिया हो जसले मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरको सतही तापक्रम बढ़ाउँछ। यसको प्रभावले विश्वभर हावाको गति, मौसमको अवस्था र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन देखिन्छ। यो चक्र सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखिने र झण्डै 9-12 महिनासम्म रहने गर्दछ। नेपाली कांग्रेसले भदौ 23-24 गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसीले आज विज्ञप्ति निकालेर मानवाधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानवाधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ। कांग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान गर्नुपर्ने पनि बताएको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोड़फोड़, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ।

दण्डाधिकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो। कांग्रेसले हिंसात्मक घटनामा संलग्नमाथि निष्पक्ष कार्यवाही अघि बढ़ाउन मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानवाधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकार समक्ष माग गरेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका दुईका अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै धादिङ अस्पतालद्वारा कार्यवाहीको माग। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा असुरक्षित महसुस भएको गुनासो। धादिङका सुमन लामा रियालिटी सो गाउँ छ गीतको मेगा राउण्डमा पुग्न सफल। सुनको भाउ 5500 घट्यो। र काठमाडौँका सुकुम्बासी बस्ती हटाएको एक महिना बितिसक्दा पनि पुनर्स्थापना अन्यलमा मानवाधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले सरकारको धारणा माग्यो। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा सिभन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: एक्सट्रिम इमेजिंग टाइम टेक अहिले ठीक 7 बजेको छ
2: अहिले साँझको 7 बज्यो
0: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ
1: 106 मेगाहर्ज।
2: बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
1: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
3: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स प्रसार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
3: फोन नम्बर 0 5 3 3 6 6 मोबाइल नम्बर 98 41 26 83 80
5: सुन गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छ नि छैन मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
6: त्रिमूर्ति छ नि छैन
5: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त ओरिजिनल तथा ब्रान्ड

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त गर्वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
3: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल मिसादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, काबुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
2: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
3: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
2: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
1: रैथाने बाली जोगाउ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
2: प्याक एव नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री सुहरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: California. Extreme energy drink.
1: घरमा चार जना छन्, चार जनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु? अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
1: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
4: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
4: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
4: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या,
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना:
4: सुबला पोलिक्लिनिक पाली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 0105211153, मोबाइल नम्बर 9852121153 र 9843378342।
5: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। अब जानकारीका लागि

0: सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पित निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण

0: कयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नेपालका सामुदायिक वन र सामुदायिक रेडियोले विश्वमै अनुकरणीय काम गरेको भनेर उदाहरणको रूपमा चिनिन्छ। सामुदायिक वनले वन संरक्षण, स्थानीय आमदानी वृद्धि तथा ग्रामीण समुदायको सशक्तिकरणमा योगदान गरेको छ भने सामुदायिक रेडियोले सूचनाको पहुँच, स्थानीय भाषा संस्कृतिको संरक्षण र नागरिकको आवाजलाई सशक्त बनाउने काम गरेको छ। अहिले यस्ता सामुदायिक संस्थाहरू कमजोर बन्दै गएका छन्। यस्ता संस्थाको स्वतन्त्रता, अधिकार र दिगोपनलाई राज्यले सहयोग गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: नेपाली चूड़ाको निर्यातमा 35% वृद्धि भएको छ। चालू आर्थिक वर्षको पहिलो 10 महिना साउनदेखि वैशाखसम्म नेपालले 9,52,40,000 रूपियाँ बराबरको नौ अवधिमा भने 7,05,84,000 रूपियाँ बराबरको 8,88,012 किलो चिउरा निर्यात भएको थियो। तथ्याङ्कका अनुसार यस वर्ष चिउराको निर्यात मूल्यमा करिब 35% वृद्धि भएको छ। यस्तै परिणामतर्फ पनि करिब 10.3% वृद्धि भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चिउराको माग बढ़दै गएको संकेत गरेको छ। नेपालबाट विशेष गरी भारत, चीन, बेलायत, क्यानाडा र अस्ट्रेलियामा चिउरा निर्यात भइरहेको छ। विदेशमा रहेका नेपाली समुदायसँग विदेशी उपभोक्ता माझ पनि नेपाली चिउरा लोकप्रिय बन्दै गएको व्यवसायीहरू बताउँछन्। सीआईएनसँग कुरा गर्दै चिउरा उत्पादक वीरेन्द्र जितले भन्नुभयो,
3: चिउरा भनेको एकदम हाम्रो यो लोकालिटीमा एकदम राम्रो प्रख्यात छन्, किनकि यो हाम्रो संस्कृतिसँग जोडेको छ, संस्कारसँग जोडेको छ, त्यसले गर्दा लोकप्रिय छन्, प्रख्यात छन्। त हाम्रो यो बजारको कुरा गर्नु पर्दाखेरि हाम्रो काठमाडौँ उपत्यकामा त यसको माग छ नै छ। त्यसको साथसाथै हाम्रो विदेशमा चाहिँ हाम्रो जुन नेपालीहरू जुन जानुहुन्छ नि धेरै, अस्ट्रेलियामा, अमेरिकामा, लन्डनमा, क्यानाडामा चाहिँ धेरै मागहरू छन्। जस्तै तपाईँको जापानमा गयो होइन, त्यहाँ चाहिँ धेरै मागहरू छन्। त्यसै कारण अहिले हामीलाई एकदम समस्या भनेको प्राचीन धानको डिमान्ड छ, तर त्यसको कच्चा पदार्थ नभएको कारणले गर्दा जुन नेपाल सरकारले यसको बिउ जोगाउने जुन प्रोग्रामहरू नल्याइदिँदाखेरि चाहिँ हामीलाई एकदम समस्या भइरहेको छ। माग छ तर कच्चा पदार्थ नभएको कारणले गर्दा चाहिँ हामीलाई धेरै समस्या भएर चाहिँ उत्पादन गर्ने कठिन भइरहेको अवस्था चाहिँ अहिले छ।
2: पञ्चायत विभागका अनुसार पछिल्ला वर्षहरूमा वार्षिक रूपमा 10-14 करोड़सम्म चिउरा निर्यात भइरहेको छ। आर्थिक वर्ष 2079-80 10 महिनामै करिब 14 करोड़ रूपियाँ बराबरको चिउरा निर्यात भएको तथ्याङ्क हालसम्म सबैभन्दा बढ़ी हो। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसायी र ट्राफिक प्रहरीले सबै चालकहरूलाई आग्रह गरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले संयुक्त सूचना जारी गर्दै सुरक्षित यात्रा गर्न सचेत गराएका हुन्। यात्रा अघि सड़क र मौसमको अवस्था बुझ्न, सवारी साधन राम्रो अवस्थामा राख्न तथा आवश्यक परे प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन्। त्यसै गरी क्षमताभन्दा बढ़ी यात्रु वा सामान नबोक्न, सुरक्षित स्थानमा मात्र पार्किङ र विश्राम गर्न तथा यात्रु र सामानको विवरण सही राख्न समेत निर्देशन दिएको छ। सूचनामा विपदको समयमा मोबाइल तथा संचारका साधन सक्रिय राख्न, परिचय खोल्ने कागजपत्र साथमा लिन पनि आग्रह गरेको छ। मनसूनका कारण सड़क अवरूद्ध हुन सक्ने भएकाले यात्रामा पानी र सुक्खा खाना साथमा राख्न पनि सुझाव दिएको सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता नरेशराज सुविदेले बताउनुभयो।
4: यात्रा गर्नु पूर्व नागरिकहरूलाई चाहिँ सहजीकरण गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क चाहिँ बस पार्कमा, त्यस्तै गरी नागढुङ्गामा, यतापट्टि सायामा र फर्किङमा चार ठाउँमा हामीले पहिलो चरणमा स्थापना गरेका छौँ र त्यो हेल्प डेस्क मार्फत चाहिँ हामीले नागरिकहरू विशेष गरी यात्रुहरूलाई चाहिँ सूचित गराउने, मौसमको बारेमा सूचित गराउने, उहाँहरू जाने रोडको अवस्थाको बारेमा सूचित गराउने र त्यस्तै गरी चालकहरूलाई पनि सचेत गराएर कम्तीमा मादक पदार्थ सेवन गरेर चाहिँ सवारी साधन नचलाउने, त्यस्तै गरी यात्राको क्रममा चाहिँ कुनै पनि किसिमको चाहिँ अप्रिय घटनाहरू हुन आँट्यो, त्यस्तो किसिमको चाहिँ संकेतहरू पाइयो भने तुरन्त नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्ने या चाहिँ सुरक्षित ठाउँमा चाहिँ सवारी साधनलाई चाहिँ होल्ड गरेर प्रहरीलाई जानकारी गराउने भन्ने हिसाबले चाहिँ हामीले सबैतिर चाहिँ एउटा सचेतना अभिवृद्धि गर्ने, सूचना सम्प्रेषण गर्ने र यात्रु र नागरिकहरूलाई चाहिँ सचेत गराउने किसिमले काम गरिराखेका छौँ।
2: साथै बिरामी, अशक्त अशक्त र वृद्ध व्यक्तिले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको छ। प्रतिनिधि सभा नियमावलीको नयाँ मसौदामा सांसदलाई विशेषाधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले उक्त प्रावधान हटाउन सम्बोधन प्रस्ताव दर्ता गरेका छन्। नयाँ नियमावली मार्फत सांसदहरूलाई सामान्य नागरिक भन्दा माथि राख्ने र कानूनी कार्यवाहीबाट जोगाउने प्रयास भइएको भन्दै सांसदहरूले हटाउनुपर्ने माग गरेका हुन्। प्रतिनिधि सभा नियमावली मस्यौदाको नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यको हकमा यो नियमावली संघीय कानूनको रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यसै गरी यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहने व्यवस्था पनि थपिएको छ। यसले भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण वा अन्य फौजदारी मुद्दा लागेका सांसदहरूलाई समेत निलम्बन नगर्ने बाटो खोल्न सक्ने भन्दै संशोधन प्रस्ताव गरेको सीआईएमसँग कुरा गर्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताउनुभयो।
5: प्रस्तावित नियमावलीको 259 विशेष अधिकार भनेर प्रतिनिधि सभाका सदस्यहरूलाई के अरे अन्य कानूनमा जेसुकै कुरा लेखे पनि अब संसद अवधिमा निलम्बन हुने भन्ने आशयको जुन चाहिँ अब संघीय कानून सरह भन्ने गरी प्रावधान ल्याइएको छ त्यो संविधान भन्दा पनि विपरीत छ। नियमावलीले चाहिँ ऐनको आकार ग्रहण पनि गर्दैन, ऐनको कारणले चाहिँ प्राप्त गर्दैन। त्यो त्यसमा हाम्रो दलको विमति नै रहेको छ, हामीलाई विमति हुँदाहुँदै त्यो आएको हो र अहिले पनि हामीले त्यो प्रावधान हटाउनुपर्छ भनेर सरकारपछि प्रतिपक्ष सबैसँग संवाद गरिराखेका।
2: नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासुना थापाले गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्दिन भन्नु कति जायज हुने भन्दै प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्रीले सदनमा र सरकारको सार्वजनिक कार्यक्रममा नबोल्नुको कारण खुलाउनु पर्ने माग समेत गर्नुभयो। प्रधानमन्त्रीले प्रतिपक्ष दललाई जवाफ नदिए पनि जनताका सवाललाई भने सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो।
6: जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमा लिन्छु किनभने हिजोको अभ्यास यो भएको छैन। अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिनु पर्ने, अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै के भने म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। उहाँहरूसँग झन्डै जिटिआईको बहुमत छ जुन जनताले मान्य गरेर दिनुभएको छ, उहाँहरूले त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने हिजो हजुरको पेलेर अगाडि गएको भन्दा पनि सबैसँग राय सुझाव लिएर अगाडि बढिन्थ्यो। डिसिजन भनेको सरकार पक्षकै हुने हो, यसमा दुई मत छैन।
2: उपत्यका न्यास फोरमले सरकारले आइतबारको शैक्षिक संस्था विदा सम्बन्धी निर्णय फिर्ता नलिए कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ। स्थानीय तहको अधिकार कुण्ठित गर्ने गरी भएको निर्णय भएको भन्दै यसका विरूद्धमा फोरमले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको हो। आज फोरमको ललितपुरमा बसेको बैठकपछि न्यास फोरम्सका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानूनी अधिकार कुण्ठित भएको बताउनु भएको छ। उहाँले सरकारको निर्णयले विद्यालयहरू 190 दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्थामा देखिएको भन्दै निर्णय फिर्ताको माग गर्नुभयो।
7: विद्यालयहरू आइतबार बन्द गर्दै गर्दा यो चाहिँ शिक्षा ऐनमा 220 दिन विद्यालय खोल्नुपर्छ भन्ने चाहिँ त्यो व्यवस्थापन भएको र छोई बमोजिम सबै विद्यालयहरूले चाहिँ आफ्नो आफ्नो क्यालेन्डर बनाइसकेको र अप्रत्याशित रूपमा नेपाल सरकारको तर्फबाट चाहिँ आइतबार पनि विदा गर्ने भन्दाखेरि यसको चाहिँ पाठ्य पुस्तक अध्ययन अध्यापनको निमित्त लगभग 190 दिन पनि नहुने भएको हुनाले नेपाल सरकारलाई चाहिँ यसको यसमा चाहिँ पुनर्विचार गर्नको लागि अनुरोध गर्ने।
2: साझा खबरमा अब विदेशका खबर। इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरेको छ। हिजो दक्षिणी लेबनानका स्थानीयलाई इजरायली सीमाबाट करिब 40 किलोमिटर टाढा पर्ने जहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको थियो। पछिल्लो आक्रमणमा कम्तीमा 11 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। भारतलाई हराउँदै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनशीपको फाइनल फाइनलमा पुगेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कबडलमा आज भएको पहिलो सेमी फाइनलमा काजाकिस्तानले भारतलाई 3-0 सोझो सेटमा हराएको हो। भारत समूह ए को विजेता बन्दै र काजाकिस्तान समूह बी को उपविजेता बन्दै सेमी फाइनलमा पुगेका थिए। दोस्रो सेमी फाइनलमा अहिले नेपाल र इरान खेलिरहेका छन्।
1: संतोषी राहुल क्रसरको दोहनले खेतमा कुलो सुक्दै संकटमा सिन्धुपाल्चोकको खेतीपाती।
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बसहरू जेनेरेटर बन्द भएपछि बन्द हुन्छ।
9: पहिला यही कुरोको मोहन पनि थियो, अहिले मोहनै छैन।
1: नियमनमा प्रशासन मौन रिपोर्टसँगै दलित समुदायको अधिकार कार्यान्वयनका लागि सांसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सास्तै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार। नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
12: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिङ्गोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कास्कीको पोहरा महानगरपालिका नवस्थित पृथ्वी चोक बस पार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना महानगरले हटाएको छ। अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान अन्तर्गत महानगरले त्यस्ता टहरा तथा संरचना हटाएको हो। शहीद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटामा जेठ 10 गतेदेखि जारी 18 संस्करणको शहीद भीमनारायण गोल्ड कपको फाइनल मा प्रवेश गरेको छ। धनकुटा सदरमुकाम स्थित तल्लो टुनी खेलमा आज सम्पन्न पहिलो सेमी फाइनलमा सिराहाको सलेस फुटबल क्लबलाई 1-0 गोल अन्तरले हराउँदै आयोजक टीमले उपाधि नजिक आफूलाई पुर्याएको हो। रेडियो धनकुटाले खबर पठाएको छ। सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोला आसपासमा सञ्चालन रहेका कसर उद्योगहरूको जथाभावी उत्खननका कारण किसानहरू वर्षौंदेखि सिंचाईको समस्या झेल्दै आएका छन्। खोलाबाट अनियन्त्रित रूपमा ढुंगा गेटी र बालुवा निकाल्दा प्राकृतिक बहावमा असर परेको छ भने खेतसम्म पानी पुर्याउने कुलाहरू बिग्रिएका छन्।
13: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाभित्र पर्ने फाँटहरू हिउँद बर्खा दुवै सिजनमा उत्पादन दिने जिल्लाकै प्रमुख खेतयोग्य क्षेत्र मानिन्छन्। इन्द्रावतीको भीमतार, भोरसिपा, न्यौपालीटार, बिस्तेउटार, काभ्रेको सिपाघाट तथा मेलम्ची नगरपालिकाका मेलम्ची बजार, बाउनेपाटी, फटकशिला, फड्केश्वर लगायतका क्षेत्रका किसानले वर्षभरि धान, गहुँ, तोरी, मसुरो, आलु र मकै खेती गर्दै आएका छन्। तर पछिल्लो एक दशक यता नदीजन्य पदार्थको अत्याधिक दोहन र क्रसर उद्योगको विस्तारसँगै यहाँको कृषि प्रणाली नै प्रभावित बन्न थालेको छ। इन्द्रावती गाउँपालिका 12 भिमटारका किसान बुद्धिराम दनुवार,
9: पहिला यही कुरोको मुहान पनि थियो, अहिले मुहानै छैन।
13: फाँटको मध्यभागसम्म पुग्ने धुलो बालुवा र माटोका कणले खेतको उर्वरा शक्ति घटाउँदै लगेका छन् भने खोलाको सतह गहिरिँदा सिंचाईका कुलामा पानी चढ्न छाडेको छ। कतिपय स्थानका खेतीयोग्य जमिनले बगरमा परिणत हुन थालेको छ। उद्योगबाट निस्कने धुलोका कारण बालीमा रोग लाग्ने, उत्पादन घट्ने र तरकारी खेती समेत प्रभावित भएको किसानको भनाइ छ। मेलम्ची नगरपालिका 13 फटक शिलाका ईश्वर दनुवार र रामभक्त दनुवार,
8: उत्पादन धेरै राम्रो हुन्थ्यो पहिला त, अब रात दिन पानी लाउनु पाउँथ्यो, अहिले त पानी नै पाउँदैन, बजार बन्द भएपछि बन्द हुन्छ।
14: सामिन्द्र पर हिँड्दाखेरि तपाईँले बिग्रिँदैन, हाम्रो किन धेरै यता गर्नुहुन्छ भन्दाखेरि तिम्रो गुठी जग्गा त हो नि भन्छन् यहाँ सहरले पनि। हामीले
13: यस क्षेत्रमा सञ्चालन भइरहेका बालुवा प्रशोधन केन्द्र र क्रसर उद्योगका कारण खानेपानीका मुहान समेत सुक्दै गएका छन्। उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती र सुनकोशी नदी करिडोरमा 39 क्रसर उद्योग र प्रशोधन केन्द्र छन्। बस्ती नजिकै रहेका उद्योगबाट दिनरात सञ्चालन हुने हेभी उपकरणको आवाज, धुलो र कम्पनले स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ पटक पटकको अनुगमनमा क्रसर उद्योगले मापदण्ड नपुर्याएको बताउनुहुन्छ।
15: अब हामी अनुगमन गर्यौं, अब एक दुईवटा मापदण्ड मिलाएको पनि छैन, म 6 सुझाव दिएको छु, पहिले 4 उनीहरूले गर्नुपर्ने कुराहरू चाहिँ,
13: पहिले वर्षभरि पानी बग्ने कुलो अहिले हिउँद लाग्न साथ सुक्ने गर्छ। सिंचाई अभावका कारण धेरै खेत बाँझै राख्नुपर्ने अवस्था आएको किसानको गुनासो छ। उत्पादन घट्दै गएपछि युवा पुस्ता कृषि पेसाबाट विस्थापित हुँदै वैदेशिक रोजगारीतर्फ जान बाध्य भएको स्थानीय बताउँछन्। जथाभावी भइरहेको उत्खननलाई नियमनका लागि प्रशासनको तयारी वा योजना के छ? सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा,
16: पालिकाहरूमा भएका त्यो कुराहरू उत्खननको सम्बन्धमा अनुगमन गरेर रिपोर्ट तयार गरेर रिपोर्ट चाहिँ कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तहहरूमै पठाइसकेको अवस्था छ। स्थानीय तहले त्यो चाहिँ मापदण्ड विकल छ भने त्यसलाई चाहिँ नियमनमा ल्याउने र मापदण्ड विकलसँग ल्याउने र कुनै चाहिँ उत्खनन चाहिँ विपरीतका कारण विकल मापदण्ड विकल गरेर त्यसलाई रोक्ने लगाएको काम चाहिँ गर्नुपर्ने चाहिँ स्थानीय तहले भएकोले हामीले चाहिँ अनुगमन समितिले प्रतिवेदन पास गरेर कार्यान्वयनको लागि चाहिँ स्थानीय तह सम्बन्धित स्थानीय तह पठाइसकेको।
13: खोलाहरू हिउँदमा सङ्गले बग्नुपर्ने भए पनि क्रसर उद्योगले थुपारेको धुलो माटोका कारण इन्द्रावती नदी वर्षभरि नै धमिलो बग्न थालेको करिब 10 भयो। रातिको समयमा समेत उत्खनन हुने, नदीको बहाव परिवर्तन हुने गरी गहिरो खाल्डा खन्ने तथा बस्ती नजिकै उद्योग सञ्चालन हुँदा पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयवासीको आरोप छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। दलित समुदायका आवाज नीति बजेटसम्म पुर्याउन सांसदको भूमिका,
17: जातीय स्वास्थ्य विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं।
1: समावेशी बजेट र सांसदको परिचय सम्वाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
19: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि बझाङका सांसद गणेश विश्वकर्मा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत भन्छु।
20: धन्यवाद।
19: बैठक पनि अगाडि चलिरहेका छ, कानून निर्माण प्रक्रिया पनि अगाडि तीव्र गतिमा जस्तो देखिरहेका छ, के छ, केमा व्यस्त हुनुहुन्छ हिजो आज सांसदको रूपमा?
20: होइन, अहिले चाहिँ अब विशेष गरिकन कानून भन्दा बढी चाहिँ अब बजेट निर्माणको प्रक्रियामा चाहिँ अगाडि छौँ। अब भोलि बजेट नै आउँछ, होइन, बजेट का संदर्भ में अब तेको नीति तथा कार्यक्रम तेस बजेट का सिद्धांत और प्राथमिकता आर्थिक सर्वेक्षण का संदर्भ में चाहिए अब विभिन्न विद्वानहरूसँग विज्ञहरूसँग र स्वयं विभिन्न समितिहरूसँग बसेर त्यसका विषयमा छलफल गर्ने बहस गर्ने काममा व्यस्त छौं।
19: अहिले यो बजेट ल्याउनको लागि एउटा सांसदको रूपमा तपाईले कसरी योगदान गर्नुभयो अथवा गर्दै हुनुहुन्छ?
20: दलित समुदायका तर्फबाट जाने समानुपातिक प्रतिनिधित्व गरेर जाने सांसद भएको हुनाले देशभरिका दलित समुदायका विषयमा के कुरा गर्ने गरी आउँदो निष्ठा कार्यक्रम र बजेटमा हुनुपर्छ केमा प्राथमिकता दिनुपर्छ भन्ने सन्दर्भमा जाने अब पार्टीका तर्फबाट व्यक्तिगत रूपमा विभिन्न माध्यमद्वारा जाने मैले कुरा उठाइराखेका छौ होइन। अहिलेको चाहिँ बजेटमा दलित समुदायका विषयमा चाहिँ जुन कुरा प्रायोरिटीमा राख्नु पर्थ्यो त्यो चाहिँ अहिलेको राष्ट्रिय स्वर्ण पार्टीको चाहिँ नि बाचापत्रमा त्यो एक नम्बरमा थियो दलित सम्बन्धीको कुरा। त्यसपछि अब रवि लामी छानेजीले एउटा पार्टीको सभापतिको हैसियतले माननीय सांसदको हैसियतले संसदबाट पनि बोल्नुभयो क्षमाया चना भनेर चाहिँ भन्नुभयो तर चाहिँ औपचारिकमा सरकारका तर्फबाट त्यो केही पनि भएन। त्यसपछि उहाँहरूले 18 बुझे जुन किसिमको चाहिँ अब निजा कार्यक्रम ल्याउनु भयो त्यसमा पनि दलित समुदाय सम्बन्धी 15 दिनभित्र चाहिँ नि के भन्छ सुधारका कार्यक्रम ल्याउने भनेको थियो त्यो पनि अहिलेसम्म ल्याएको छैन होइन। त्यसले गर्दाखेरि बजेटमा त्यो ल्याउलान् भन्ने ठान्छु।
19: भनेको तपाईँले चाहिँ आफ्नो तर्फबाट भेट्नुपर्ने कुरा भन्नुपर्ने कुरा भनिने
20: दुईटै कुरा भनेको छु। एउटा चाहिँ मैले देशभरिका दलित समुदायका विषयमा चाहिँ यस्तो गरेर जानुपर्छ भनेको छु र सुदूरपश्चिमको मान्छे भावनाले सुदूरपश्चिमको विषय तपाईँले अघि भने जस्तै बझाङका 11 पालिकाका हरेक दलित बस्तीलाई चाहिँ एउटा नमुना बस्ती एकीकृत बस्ती बनाएर जाउँ त्यहाँभित्र खाने पानी सिँचाई बाटो हस्पिटल स्कूल यी सबै कुरालाई चाहिँ इन्टिग्रेटेड रूपमा राखौं र त्यहाँको त्यसलाई चाहिँ जातीय स्वास्थ्य मुक्त बनाऊ त्यसपछि त्यहाँ एउटा चाहिँ सहकारी बनाऊ र दलित समुदायका सन्दर्भमा चाहिँ घर घरमा रोजगारी हरेक दलित बस्तीमा एक सहकारी र घर घरमा रोजगारीको एउटा चाहिँ नारा अगाडि सारौं भन्ने प्रस्ताव चाहिँ मैले सरकारलाई दिएको छु। प्रधानमन्त्रीको कार्यालयमा विभिन्न सेक्टर मन्त्रीहरूलाई दिएको छु र अर्को कुरा चाहिँ त्यहाँको इन्फ्रास्ट्रक्चरको सन्दर्भमा जस्तै सेती लोकमार्गको कुरा पश्चिम सेतीको कुरा होइन त्यस पछाडि जाने अरू हामीले प्रस्ताव गरेका जाने जुन अब पर्यटनको क्षेत्रदेखि लिएर जाने अरू अरू कुराका विषयमा चाहिँ हामीले निरन्तर रूपमा कुरा पनि उठाएका छौँ।
19: बझाङको लागि त भन्नुभयो यो यसरी गरौँ भनेर, अरू क्षेत्रका दलित समुदायको लागि के गर्नुपर्छ त्यो बजेटमा अथवा नीति कार्यक्रममा ल्याउनुपर्छ भने?
20: अब मैले जाने तिनवटा कुरा जाने मूलत उठाएको छु होइन। अब यो निजी तथा कार्यक्रममा बोल्दाखेरि जाने मैले एउटा समग्र जस्तै अब पर्सि जेठ 21 गते आउँदैछ त्यो छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिन होइन, त्यो ऐतिहासिक नाममा 62-63 पछाडिको चाहिँ नि त्यो परिवर्तनको हिस्सेदार दलित समुदाय पनि हो भन्ने मान्यताका आधारमा त्यस बेलामा चाहिँ महिलाहरूलाई चाहिँ भोलि 16 गते चाहिँ नि 33% चाहिँ व्यवस्था गरिएका थियौँ। दलितहरूलाई चाहिँ जेठ 21 गतेलाई चाहिँ छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यो दिनलाई चाहिँ नि हामीले के भनेको देशभरिलाई जातीय छुवाछुत विरुद्धको चाहिँ अभियान चलाउने र त्यसका लागि एउटा इन्टिग्रेटेड खालको कानून बनाउने भन्ने पहिलो कुरा गरेका छ। दोस्रो कुरा जाने के त भन्दाखेरि चाहिँ दलित समुदायको लागि एउटा 10 वर्ष आगामी दशकलाई चाहिँ दलित अधिकार दशक घोषणा गरौं र त्यो भित्र चाहिँ दलितहरूको आर्थिक राजनीतिक सामाजिक सांस्कृतिक यी सबै कुराको चाहिँ एउटा इनिसिएटिभहरू बनाऊ त्यो 10 वर्षभित्र दलितहरूलाई कहाँ पुर्याउने भन्ने कुराको एउटा चाहिँ मार्गचित्र बनाऊ र त्यो दलित अधिकार दशक घोषणा गरेपछि 10 वर्ष पछाडि हामी दलितहरूका नामबाट मागिने जुन आरक्षण छ अथवा विभेदका नामबाट जुन मागिने आरक्षण छ त्यसलाई क्रमशः कम गर्दै जाउँ भन्ने खालको प्रस्ताव गरेका छौँ र त्यसलाई नियमन गर्नका लागि र त्यसलाई नेतृत्व गर्नका लागि एउटा चाहिने शक्तिशाली जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ। त्यो दलित अधिकार प्राधिकरण बनाउन सक्यो भने त्यसले चाहिँ दलित समुदायको चाहिँ अहिलेसम्म दलितहरूले भोगेका चाहिँ अन्य अत्याचारका चाहिँ पीड़ाहरूको अनुसन्धान गर्छ, सत्य निरूपण गर्छ, सत्य तथ्य पत्ता लगाउँछ र त्यस पछाडि त्यसले चाहिँ बजेटहरू जाने सरकारले ल्याएका बजेटहरूको अनुमोदन गर्छ। बजेट पुगे कि पुगेन भन्ने खालको कुराको लागि विभिन्न अन्तर्राष्ट्रिय दाति निकायहरूबाट पनि त्यसले डाइरेक्ट लिन सक्छ। त्यसो गरेर जाने एउटा दलित अधिकार प्राधिकरण बनाऊ भने तीनवटा कुरा चाहिँ समग्र देशभरिका दलितहरूको लागि छ भने जस्तै राष्ट्रिय दलित आयोग जाने अनुगमनको पाटोले जाने जस्तो अब 23-24 घटनाका विषयमा हिजो मानव अधिकार आयोगले ल्याएको जस्तो रिपोर्टहरू ल्याउनका लागि त्यो आयोगको काम हुन्छ तर विकास गर्ने काममा त आयोगले गर्दैन
19: भनेको छुट्टै प्राधिकरण पनि
20: प्राधिकरण चाहियो भने
19: आयोग र प्राधिकरणको काम कार्यवाहीको बीचमा समानता र भिन्नता के हुन सक्छ जो तपाईँले यो बनाउनुपर्छ प्राधिकरण भनेर?
20: अब प्राधिकरणले चाहिँ त्यो दलितहरूको डेभलपमेन्टसँग सम्बन्ध सम्बन्धी कुरा गर्छ, दलितहरूको विकास निर्माणसँग सम्बन्धी कुरा गर्छ, दलितहरूको इन्टिग्रेटेड प्रोजेक्टहरूलाई जाने काम गर्ने काम गर्छ, तर दलित आयोगले जाने दलितहरूको मानव अधिकारको अनुगमन मात्र गर्ने काम गर्छ र उसले जाने सरकारलाई सुझाव मात्र दिने भयो होइन, अनि उसले जाने दलित समुदायको जाने जस्तै इन्क्लुजनको कुरा, संविधान कार्यान्वयनको कुरा, अब दलित आयोगलाई दिएका जाने जुन मापदण्ड छन् त्यसका आधारमा उसले काम गर्छ, तर दलित विकास प्राधिकरणले जाने विकाससँग जोड्छ, जस्तै अब समग्र विकास जस्तै ठूल्ठूला रोड बनाउने, ठूल्ठूला इन्फ्रास्ट्रक्चर बनाउने जुन कुरासँग दलित चाहिँ छुट्नु हुँदैन भनेर जाने त्यो विकासको चाहिँ टेक्निकल काम चाहिँ प्राधिकरणले गर्छ, त्यसको लागि चाहिँ हामीले त्यसलाई चाहिँ अगाडि सारेको
3: हो। अब अहिले यो बजेट सँगसँगै यो विभिन्न विधेयकहरूमा पनि छलफल तीव्र गतिमा अगाडि बढ़िरहेका छन् र पछिल्लो समयमा हेलो सांसद अन्तर्गत हामीले पर्यटन सम्बन्धी विधेयकको बारेमा एउटा छलफल गरेका थियौं र त्यो छलफलमा सरकारवालाहरूको सुझावलाई समेटेर संसदमा एउटा सांसदको रूपमा आफ्नो भूमिका महत्वपूर्ण हुन्छ भन्नुभएको थियो। हामीले हालैको दिनमा सुन्यौं कि तपाईँले त्यहाँको छलफलको आधारमा संसदमा कुरा पनि राख्नु भएको छ, के भइरहेको छ त्यो पनि सुन्नु प्रगति।
20: अब राष्ट्रिय सभाबाट पारित भएर हामी कहाँ चाहिँ अब प्रतिनिधि सभामा अस्ति मात्रै माननीय के भन्छ पर्यटन मन्त्रीज्यूले चाहिँ त्यो पेश गर्नुभएको छ होइन, अनि त्यो छलफलका लागि चाहिँ त्यहाँ सैद्धान्तिक छलफल हुँदाखेरि अब विशेष गरी सीआईएमले आयोजना गरेको अस्तिको टुरिज्म बोर्डको प्रोग्रामले हामीलाई निकै धेरै राम्रो चाहिँ प्रशिक्षण गर्यो, त्यसका आधारमा त्यसका सैद्धान्तिक पक्षका विषयमा त्यो विशेष त्यहाँ आएका चाहिँ अधिकारवालाहरू सरकारवालाहरू र तपाईँहरू सबैको चाहिने कुरा सुनेका आधारमा यसको सैद्धान्तिक पक्ष चाहिँ के त भन्दाखेरि यो चाहिँ कुनै व्यापारको विषय होइन, पर्यटन भनेको चाहिँ के त भन्दाखेरि हाम्रो संस्कृतिको संरक्षणको कुरा हो, यो चाहिँ यो नेपाली समाजको चाहिँ के भन्छ जाने जो समन्वयको कुरा हो, यसलाई जाने सद्भावको कुरा हो, त्यस कारणले गर्दाखेरि

0: विधेयकमाथि चाहिँ टेक्निकल काम गर्नका लागि एउटा उपसमिति बनाएका छौँ अहिले होइन। र त्यो उपसमितिको आठजनामा मेजुहरू छौँ हामी। हामी आठजनाले चाहिँ त्यो विधेयकका चाहिँ एकदम दफावार छलफल गरेर त्यसपछि हामी त्यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएर चाहिँ त्यसपछि हामी संसदमा बुझाउँछौँ। र अब भोलि पाँच बजेसम्म चाहिँ 72 घण्टाको अवधि शुरूआत भएको छ यो अस्तिदेखि। त्यसमा विभिन्न मान्यजीहरूले संशोधन पेश गर्नुहुन्छ। त्यो संशोधन पेश भइसकेपछि चाहिँ अनि संसदमा पनि छलफल हुन्छ। त्योभन्दा अगाडि जाने समितिमा छलफल भएर अगाडि जान्छ। मेरो विचारमा अहिले धेरैजसो विशेष गरिकन राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मन्त्री हुनुभएको मान्यजीले चाहिँ प्रस्ताव गरेको भए पनि त्यो चाहिने अब निकै पहिला जाने प्रस्ताव गरेको विशेष गरिकन हाम्रो के भन्छ बद्री पाण्डेजी चाहिँ मन्त्री हुँदाखेरि नै प्रस्तुत भएको हुनाले अब उहाँहरूले त्यसलाई चाहिँ एउटा के भन्छ अब निरन्तरताको हिसाबले चाहिँ उहाँहरूले पेश गरे पनि त्यहाँका मान्यजीहरूले धेरैजसो विज्ञ मान्यजीहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यहाँ धेरै कुरा चाहिँ छुटेका छन्। अब यसलाई चाहिँ विशेष यहाँहरू जस्तो चाहिँ सरकारवालाहरूले दिएका सुझावका आधारमा यसलाई पूर्ण गरेर बनाउनुपर्छ। अर्को
1: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला। प्रतिनिधि सभा नियमावलीको नयाँ मसौदामा सांसदहरूलाई विशेष अधिकार दिने गरी प्रस्ताव गरिएको व्यवस्थाको विपक्षी दलहरूले विरोध गरेका छन्। कास्कीको पोखरा महानगरपालिकाको पृथ्वीचोक बसपा क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको छ। नेपाली चिउराको निर्यातमा 35% वृद्धि भएको छ भने टाइचिन धानको उत्पादन घटेको छ। मादक पदार्थ सेवन र लागू पदार्थ सेवन गरेर सवारी नचलाउन यातायात व्यवसाय र ट्राफिक प्रहरीले चालकहरूलाई आग्रह गरेका छन्। इजरायली सेनाले दक्षिण लेबनानमा पूर्वाधारमाथि लगातार हवाई आक्रमण गरिरहेको छ र भारतलाई हराउँदै कजाकिस्तान काबा महिला भलिबल च्याम्पियनशीपको फाइनलमा पुगेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रोंग लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब
2: रेडियो धादिङ 106 MHz.
3: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
4: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ.
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुन्ने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ. यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्.
4: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ.
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ.
4: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
3: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला

0: तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका तीन, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212448, मोबाइल नम्बर 9814194484।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ। हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङदेशी त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन, सम्पर्क फोन नम्बर 0105213667, 9141043249 र 9043407623।

0: California. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोधारिङ 100 MHz का साथ ही इंटरनेट अनलाइन को www.radiodharing.org मार्फत संसारभर एकै साथ प्रसारण भइरहेको बेलुकी 8:30 बजे को खबरमा म रेखको नमस्कार। खबरको सुरुमा मुख्य खबर। स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै धादिङ अस्पतालद्वारा कार्यवाहीको माग। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा असुरक्षित महसुस भएको गुनासो। धादिङका सुमन लामा रियालिटी सो गाउँछ गीतको मेगा राउण्डमा पुग्न सफल। सुनको भाव 5500 घट्यो। र काठमाडौँका सुकुम्बासी बस्ती हटाएको एक महिना बितिसक्दा पनि पुनर्स्थापना अन्यलमा मानवाधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले सरकारको धारणा माग्यो। अब पूरा खबर। धादिङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको चरित्र हत्या गर्नेलाई प्रशासनले कार्यवाहीको माग गरेको छ। अभद्र व्यवहार र ड्यूटीका क्रममा खाजा खाइरहेको भिडियो अनधिकृत रूपमा खिचेर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने र अपवाह फैलाउनलाई धादिङ अस्पतालले कार्यवाहीको माग गरेको हो। स्वास्थ्य मन्त्रालयले जथाभावी अस्पतालको फोटो तथा भिडियो नखिच्न निर्देशन दिएको छ। तर धादिङको ज्वालामुखी गाउँपालिका 4 का सुगम बाँडाले चिकित्सक तथा स्वास्थ्यकर्मीले खाजा खाइरहेको समयमा अनुमति बिना फोटो तथा भिडियो खिच्ने र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर त्रिभुवन चन्द्र झाले बताउनुभयो। बिरामीको चाप उच्च छ भनेकै समयमा स्वास्थ्यकर्मी तथा कर्मचारीले खाजा खान भ्याउने अवस्था छैन। दुईजना रहेको शाखामा त पालो पालो खाजा खान भनिएको छ, तर एकजना मात्र रहेको ठाउँमा आलो पालो गरेर खाजा खान सम्भव रहँदैन उहाँले भन्नुभयो। त्यस्ता शाखाका चिकित्सक र स्वास्थ्यकर्मीले खाजा खाइरहेको अवस्थामा अनुमति बिना फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरिएको छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल गिराएको छ। जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला प्राधिकरणले धादिङलाई आवश्यक कानूनी कार्यवाहीको लागि अनुरोध गरेका छौं। अस्पतालले यस्ता गतिविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू असुरक्षित महसुस गरिरहेको, कार्यक्षेत्रमा डर र त्रासको वातावरण सृजना भएको तथा कर्मचारीहरूको मनोबल कमजोर बन्दै गएको उहाँले बताउनुभयो। त्यस्तै धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले धादिङ अस्पताललाई बदनाम गर्ने उद्देश्यले यस्ता गतिविधि भइरहेको बताउनु भएको छ। उहाँले धादिङ अस्पतालमा सामान्यदेखि विशेषज्ञ सेवासम्म सरल, सहज र सुलभ मूल्यमा सेवा प्रवाह भइरहेको उल्लेख गर्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले खाजा खाने समयको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नु अस्पताल र स्वास्थ्यकर्मीको मनोबल गिराउने कार्य भएको बताउनुभयो। अध्यक्ष सापकोटाले अस्पतालले प्रवाह गरिरहेका सेवाप्रति कुनै गुनासो वा समस्या भए सम्बन्धित चिकित्सक वा अस्पताल प्रशासनसँग समन्वय गर्न समेत आग्रह गर्नुभएको छ। धादिङका नवोदित प्रतिभाशाली गायक सुमन लामा अहिले चर्चित सांगीतिक रियालिटी शो गाउँछ गीतको मेगा राउण्डमा पुग्न सफल हुनुभएको छ। आफ्ना मिठो स्वर र उत्कृष्ट प्रस्तुति मार्फत निर्णायक र दर्शक दुवैको मन जित्दै आउनुभएका सुमनलाई अब प्रतियोगिताको अर्को चरण अर्थात टप 30 भित्र पर्नको लागि दर्शकहरूको भोट अत्यन्त आवश्यक परेको छ। धादिङको खनियाबाज गाउँपालिका 1 निवास झारलाङ निवासी सुमन लामा लोकदोहोरी तथा सेलो गीतका चर्चित युवा गायक हुनुहुन्छ। उहाँले दर्जनौं गीतमा स्वर दिइसक्नु भएको छ भने क्या बवाल, सबको मन किन एउटै हुँदैन, बुलेट बाइक, टिकटक होइ टिकटक, तिम्रो मायामा फँसिसकेको छु र अन्तिम श्वास लगायतका गीतहरूमा स्वर संगीत तथा अभिनय समेत गर्नुभएको छ। अहिले उहाँ चर्चित सांगीतिक रियालिटी शो गाउँछ गीतको मेगा राउण्डमा प्रतिस्पर्धा गरिरहनु भएको छ। प्रतियोगितामा धादिङ जिल्लाको ओजपूर्ण प्रतिनिधित्व गरिरहनु भएका सुमनलाई जिताउन र प्रतियोगितामा अगाडि बढ़ाउनका लागि अहिले सामाजिक सञ्जालहरूमा समेत व्यापक समर्थन र माहौल बनिरहेको छ। उहाँका समर्थकहरूले फेसबुक टिकटक लगायतका संचार माध्यमहरूमा धादिङको शान सुमन लामा भन्दै भोटका लागि अभियान नै चलाएका छन्। गायक सुमन लामाले धादिङवासी लगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण संगीत प्रेमी शुभेच्छुकहरूलाई आफूलाई भोट गरेर सहयोग गरिदिन हार्दिक आग्रह गरेका छन्। भोटिङ प्रक्रियालाई सहज बनाउन मोबाइल ब्याङ्किङ एप मार्फत सिधै क्यूआर कोड स्क्यान गरी भोट गर्न सकिने व्यवस्था गरिएको छ भने विदेशमा रहने शुभचिन्तक हरका लागि जेनोपे एप मार्फत भोट गर्ने व्यवस्था मिलाइएको छ। प्रतिभाको खोजी, मौलिकताको सम्मान, गाउँछ गीतको सांगीतिक अभियान भन्ने मूल नाराका साथ एचएस साइना क्रिएसनले निर्माण गरेको र 25 लाख पुरस्कार राशि रहेको यो शो आगामी केही दिन भित्रमा प्राइम टेलिभिजनमा प्रत्येक शनिबार र आइतबार राति 9 बजे प्रसारण हुँदैछ। प्रतियोगिताको निर्णायक मण्डलमा संगीता राणा प्रधान, गायक तथा संगीतकार थानेश्वर गौतम, गायिका सहिमा श्रेष्ठ र लोक गायक अमृत खाती जस्ता दिग्गज अस्थिहरू रहेका छन्। डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट 50 प्रतियोगीहरू पेप्सी कोला स्थित स्टुडियोमा कड़ा प्रतिस्पर्धा भइरहेको बेला धादिङका सुमन लामालाई उत्कृष्ट स्थानमा पुर्याउन डिजिटल भोटिङको भूमिका निर्णायक हुने आयोजकले जनाएको छ। सुनको मूल्य एकै दिन तोलामा 5,500 रूपियाँले घटेको नेपाल सुन साथी व्यवसायी महासंघले जनाएको छ। बिहिबार छापावाला सुनको मूल्य तोलाको 2,85,000 रूपियाँ कायम भएको छ। बुधबार छापावाला सुन प्रति तोला 2,90,500 रूपियाँमा किनबेच भएको थियो। सुनको मूल्य तोलाको 103,40,000 रूपियाँ पुगिसकेको थियो तर घट्दै 2,85,000 झरेको हो। चाँदीको मूल्य पनि तोलामा 215 रूपियाँले घटेको छ। यस दिन चाँदी प्रति तोला 4,865 रूपियाँमा खरिद भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रति तोला 5,080 रूपियाँमा कारोबार भएको थियो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब अपडेटको साथमा
2: सुदन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सुर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि मैले भनेँ अन्तिम नदी पसल सुनसानी देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पत्रको त रेडियो धादिङबाट विज्ञापन बगिरहन्छ, त्यसो गर्दा गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106.5 MHz।
0: विश्रामपछि अब बाँकी खबर। बागमती नदी करिडोर अन्तर्गत थापाथली, गैरीगाउँ, मनहरा र बालाजु लगायतका क्षेत्रमा अनधिकृत संरचना र सुकुमवासी बस्तीमा डोजर चलाइएको एक महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा रहेको छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएका इटा, ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढ़िरहेको छ, तर घरबार विहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। भग्नावशेष बीच केही मानिसहरू कंक्रीट भित्रका फलामका रड निकालेर कबाड़ीमा बेच्ने जीवन चलाइरहेका छन्। नदी किनारमा सौन्दर्यीकरण गर्ने कि हरियाली पार्क बनाउने भन्ने विषय अझै टुङ्गिएको छैन। संयुक्त राष्ट्र संघले आउँदो 5 वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ। राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् 2026 देखि 2030 सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ का अनुसार सन् 2026 देखि 2030 को 5 वर्षीय औसत तापक्रम सन् 1850 देखि 1900 को पूर्व औद्योगिक औसत भन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि पुग्ने सम्भावना 75% रहेको छ। यसले विश्व जलवायु संकट अझ गहिरिँदै गएको संकेत गरेको संगठनको निष्कर्ष रहेको छ। अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो 11 वर्ष सन् 2015 यता मात्र देखिएका छन्। डब्ल्यूएमओले यो क्रम अझै रहने अनुमान गर्दै सन् 2031 अगाडि नै नयाँ सबैभन्दा तातो वर्ष घोषणा गर्नुपर्ने अवस्था हुन सक्ने जनाएको छ। यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ। बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोड़िएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र तातो गुम्बज भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन्। डब्ल्यूएमओका अनुसार सन् 2026 र 2030 बीचको कम्तीमा 1 वर्षले सन् 2024लाई उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना 86% रहेको छ। यसबीच जलवायु चक्रसँग जोड़िएको एल निनो प्रभावले तापक्रम थप बढ़न सक्ने अनुमान छ। डब्ल्यूएमओका ग्लोबल एन्युअल टू डिकेडल अपडेटका प्रमुख लेखक लियोनल हर्मरसनले सन् 2026 को अन्त्यतिर एलनिनो विकास हुने पूर्वानुमान गरिएको बताउनुभयो। उहाँको अनुसार त्यसको प्रभावले सन् 2027 अर्को कीर्तिमानी तातो वर्ष बनाउने सम्भावना अझ बढ़ाउन सक्छ। यसअघिको एलनिनो घटनाले सन् 2023 अभिलेखमा दोस्रो सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् 2024 को तापक्रम पूर्व औद्योगिक औषध भन्दा 1.55 डिग्री सेल्सियसमाथि पुगेको थियो। एलनिनो एउटा प्राकृतिक जलवायु प्रक्रिया हो जसले मध्य तथा पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरको सतही तापक्रम बढ़ाउँछ। यसको प्रभावले विश्वभर हावाको गति, मौसमको अवस्था र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन देखिन्छ। यो चक्र सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखिने र झण्डै 9-12 महिनासम्म रहने गर्दछ। नेपाली कांग्रेसले भदौ 23 र 24 गति भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज विज्ञप्ति निकालेर मानवाधिकार आयोगप्रति आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको धारणा समेत माग गरेको हो। यसअघि सुशीला कार्की सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण रहेको निष्कर्ष निकालेको कांग्रेसले मानवाधिकार आयोगको प्रतिवेदनलाई अपर्याप्त भनेको छ। कांग्रेसले नवयुवा आन्दोलनबारे सरकारले नै अनुसन्धान गर्नुपर्ने पनि बताएको छ। कांग्रेसले आन्दोलनको प्रारम्भिकरण संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई सकारात्मक रूपमा लिएको छ। तर त्यसपछि आन्दोलनका नाममा योजनाबद्ध हिंसात्मक गतिविधि भएको, सरकारी तथा निजी सम्पत्तिमा तोड़फोड, आगजनी, लुटपाट र हत्या भएका घटनामा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कार्यवाही हुनुपर्ने माग गरेको छ। त्यसैगरी राज्य संयन्त्रबाट भएको अत्याधिक बलप्रयोग र मानवाधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिहरूमाथि पनि संवैधानिक तथा कानूनी दायराभित्र रही कार्यवाही हुनुपर्ने कांग्रेसको धारणा छ। राष्ट्रिय मानवाधिकार आयोग संवैधानिक निकाय भएको र सर्वोच्च अदालतले समेत आयोगका सिफारिशहरू सरकारका लागि बाध्यकारी हुने नजिर स्थापित गरिसकेको उल्लेख गर्दै आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको हो। कांग्रेसले हिंसात्मक घटनामा संलग्नमाथि निष्पक्ष कार्यवाही अघि बढ़ाउन, मृतक तथा घाइतेका परिवारलाई न्याय र राहत दिन, निजी क्षेत्रको क्षतिपूर्ति सुनिश्चित गर्न तथा सुरक्षा निकायलाई मानवाधिकार मैत्री बनाउन आवश्यक सुधार गर्न सरकार समक्ष माग गरेको छ। गुल्मीमा दल परिवर्तन गरेपछि दुईजना वडा अध्यक्ष पदमुक्त भएका छन्। मुसिकोट नगरपालिका दुईका अध्यक्ष रविन्द्र केसी र धुरकोट गाउँपालिका तीनका अध्यक्ष पदम बहादुर विष्ट आफू निर्वाचित भएको दल कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पद खोसिएको हो। निर्वाचन आयोगले आज सूचना निकालेर नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेका कारण पद रिक्त भएको जानकारी दिएको छ। राजनैतिक दल सम्बन्धी ऐन 2073 अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको भन्दै धादिङ अस्पतालद्वारा कार्यवाहीको माग। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूद्वारा असुरक्षित महसुस भएको गुनासो। धादिङका सुमन लामा रियालिटी शो गाउँछ गीतको मेगा राउण्डमा पुग्न सफल। सुनको भाउ 5500 रे घट्यो। र काठमाडौँका सुकुम्बासी बस्ती हटाएको एक महिना बितिसक्दा पनि पुनर्स्थापना अन्यलमा मानवाधिकार आयोगको प्रतिवेदनबारे कांग्रेसले सरकारको धारणा माग्यो। साथी अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

माता पिता कर्मा दिने रामा जन्म दिने माता पिता कर्मा दिने रामा नसके मनले भज्नु।

सकिँदैन तिर्न कहिले अमृत दुधको भारा श्री रामको सेवा गर्नु बाबा आमाको फेरि